0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही भनौ 27 गते शनिबारको दिन
0: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोडीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही भनौ 27 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भनौ 27 गते शनिबारको दिन
2: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
3: होइन क्या के को भिड लागेको छ के त्यस्तो, जम्मै मान्छे त्यतै गइरहेछन् त।
4: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
3: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-99-774।
5: यो हो बर्दियाको
6: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।
0: यस ट्यान्जेका साथमा दैनिक उपभोग्यका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भुरीगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया खैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया खैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 24 गते बुधबार, सन् 2026 सेप्टेम्बर 9 तारीक भदौ कृष्ण पक्षको त्रयोदशी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नवयुवाको आन्दोलनका क्रम

0: असममा भएको दमनबारे छानबिन र कारवाही अझै टुङ्गिन सकेन। सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढ्दो। 45 शहीदको शालिग सहित तयार भएको पार्क आज अनावरण हुँदै
1: कास्कीको किमरुङ खोलाको बहाव रोकियो। मोदी खोला र तटीय क्षेत्रमा आज बिहानैसम्म सतर्कता अप्नाउन आग्रह। भोटेकोशीको बाढ़ीपछि आश्रित केन्द्रमा बस्नेहरू पनि थप समस्यामा।
0: भोटेकोशी बाढ़ीपछि क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नुपर्ने माग बढ्दो। जलवायु परिवर्तनले नै बाढ़ी आयो भन्ने प्रमाण जुटाउन कठिन। यस अघिका अध्ययनलाई समेटेर योजनाबद्ध पहल गर्न विज्ञको सुझाव।
2: यसको लागि चाहिँ ब्याकग्राउण्ड भएको छ, त्यसलाई हामीले यति क्षति गर्यो भन्ने किसिमले एउटा केस हामीले बनाएर प्रस्तुत गर्न सक्ने हो विश्वको सामु भने चाहिँ हामीलाई यो जलवायु न्याय हुन्छ।
1: बेलायतद्वारा वेस्ट बैंकका इजरायली बस्तीमाथि प्रतिबन्ध घोषणा, घोषणाप्रति इजरायलको कड़ा आपत्ति।
0: र एसीसी प्रिमियर कपमा हङकङसँग पराजित भए पनि नेपाल समूह विजेता।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
3: मोबाइल 98550-6076-8 98550-6076-9 98511-625-94 98510-5424

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार, रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: अब खबरको सिलसिला। 1 वर्ष अघि नवयुवा आन्दोलनको क्रममा भएको हिंसात्मक घटनाको छानबिन र दोषीमाथिको कार्यवाही अझै टुंगिन सकेको छैन। तत्कालीन सत्ता पक्ष तथा शहीद परिवारले प्रश्न गर्दै आएका छन्, घटनाका दोषीमाथि किन कार्यवाही भएन? भदौ 23 र 24 दुई दिनका घटनाको अनुसन्धान अधुरै रहँदा दोषी उम्कने र दण्डहीनता बढ़ने जोखिमप्रति सुरक्षा अधिकारीहरूले समेत चिन्ता व्यक्त गर्दै आएका छन्। यसैबीच गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलनको क्रममा ज्यान गुमाएका 45 शहीदका शालिग सहितको शहीद पार्क तयार भएको छ। ललितपुर सातो बाटो स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा परिसरमा रहेको पार्क आज अनावरण गरिँदैछ। गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले आज बिहान शालिग अनावरण गर्ने कार्यक्रम तय भएको छ। दमन गर्नेलाई कार्यवाही न ध्वंस गर्नेलाई सजाय शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच आजको कान्तिपुर दैनिकले सरकारको कार्यशैलीप्रति नवयुवा आन्दोलनको अगुवा गर्नेहरूकै असन्तुष्टि शीर्षकको खबर छापेको छ। नवयुवा आन्दोलनको क्रममा गोली चलाइएको तत्कालीन संसद भवन वीरेन्द्र अन्तर्राष्ट्रिय भवन परिसरमा ठिक 1 वर्ष अघि नवयुवाका घाइते र शहीद परिवार भेला भए। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गरे। यो हिजो भएको कार्यक्रमको खबर हो। 1 वर्ष अघि उठाइएको सुशासनको आवाज सम्झिए। घाइते र शहीदप्रति भएको न्याय अन्यायको लेखाजोखा गरे। आन्दोलनमा सहभागी भएकै कारण कतिपय युवा अझै जेलमै रहेको, घाइते र शहीद परिवारसँग गरिएको सम्झौता अनुसार सरकारले काम नगरेको, भेलामा सहभागी अधिकांशको गुनासो रहेको थियो। गृहमन्त्री सुदन गुरूङ, कानून मन्त्री सविता गौतम उपस्थित कार्यक्रममा नवयुवाका प्रतिनिधिहरूले प्रधानमन्त्री बालेन्द्र शाह नआएकोमा गुनासो पनि गरेका छन्। प्रधानमन्त्रीको समेत प्रतिनिधित्व गर्दै गृहमन्त्री गुरूङ उपस्थित कार्यक्रममै सरकारको आलोचना गर्दा नवयुवाका घाइते पवन खड्का प्रहरी नियन्त्रणमा पुग्नु भएको थियो।
3: कास्कीको अन्नपूर्ण गाउँपालिका 11 किमरुङ खोलाको बहाव रोकिएको छ। हिजो बेलुका पहिरो खसेर किमरुङ खोला थुनिएको हुन सक्ने अनुमानसहित मोदी खोला र तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज बिहानसम्म उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की, बाढ़ी पूर्वानुमान महाशाखा र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मोदी खोला र त्यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेका हुन्। थुनिएको पानी 81 बगेमा त्यसले मोदी खोलामा बाढ़ी सहित कास्कीको नयाँ पुल, बिरे ठाँटी हुँदै पर्वत, स्याङ्जा र पाल्पाको नदी किनारका बस्तीमा असर पर्न सक्छ। किमरुङ खोला झिनुमा पुगेर मोदी खोलामा मिसिन्छ, साथै काली गण्डकी नदीमा समेत बाढ़ी आउन सक्छ। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालले पहिरोले खोला थुनिएको खबर प्राप्त भएपछि स्थानीय बासिन्दालाई माइकिङ सहित सचेत गराएको र तटीय क्षेत्रमा पनि सतर्कता बढ़ाइएको बताउनु भएको छ। पहिरोले थुनिएको किमरुङ खोलाको अवस्था बुझ्ने प्रयास भइरहेको पनि वहाँले बताउनुभयो। बाढ़ी पूर्वानुमान महाशाखाले रातीको समयमा थुनिएको क्षेत्रमा पुग्न तथा जोखिम आंकलन गर्न कठिन भएकाले काली गण्डकीको दोबानसम्म आज बिहानसम्म नै सतर्क रहन आग्रह गरेको छ।
2: सरकारले भोटेकोशी बाढ़ीपछिको खोज, उद्धार तथा डीएनए पहिचान कार्यमा संलग्न सरकारी निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक उपकरण सहयोग मागेको छ। भोटेकोशीको बाढ़ीपछि खोज तथा उद्धार कार्यमा शुरूमा भारत र चीनका उद्धार विशेषज्ञ र लगत्तै कोरियाली विज्ञ खटिएकोमा अहिले 3 देशका थपिएका छन्। मलेसिया, यूएई र अस्ट्रेलियाका उद्धार टोलीले काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारत, चीन र कोरियाका सुरुङ तामाङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा काम निरन्तर गरिरहेका छन्। त्यस्तै यूएईको खोज तथा उद्धार टोली, मलेसियाको विशेष विपद सहायता तथा उद्धार टोली र अस्ट्रेलियाको विपद सहायता तथा प्रतिक्रिया टोलीले पनि अभियानमा सहयोग पुर्याइरहेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। यसैबीच भदौ 10 रसुवामा गएको बाढ़ी प्रभावित क्षेत्रमा काठमाण्डुबाट संचालित उद्धार उड़ान मार्फत 833 जना नागरिकको उद्धार गरिएको छ। उद्धार कार्यको लागि त्रिवनन्तराष्ट्रिय विमानस्थलबाट कुल 363 हेलिकप्टर उड़ान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले रसुवामा भएको विपदपछि उद्धार तथा राहतलाई हेलिकप्टर उड़ानलाई सहज बनाउन क्यानले नियमनकारी प्रावधानमा लचकता अपनाएको बताउनुभयो। प्राधिकरणले हेलिकप्टरको अनुमति प्रक्रिया त्रिवनन्तराष्ट्रिय विमानस्थल टीआईएबाटै छिटो छरितो बनाउनका साथै उद्धार बाहेकको चार्टर उड़ानमा समेत रोक लगाएको छ। रसुवामा ठूलो विपद भएपछि लाङटाङ, रसुवा, नुवाकोट र त्रिशुली क्षेत्रमा उद्धारका लागि हेलिकप्टर नै मुख्य हवाई साधन बनेको छ। बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म हेलिकप्टरमा 833 उद्धार शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
3: यस्तै गरी भोटेकोशी हुँदै चीनबाट रसुवा गरी नाका भएर त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीले नुवाकोट सहित 3 जिल्ला निकै प्रभावित भएका छन्। अकल्पनीय बाढ़ीले नुवाकोट, रसुवा र धादिङ जिल्लामा जनधनको क्षति गरी प्रभावित बनाएको छ। बाढ़ीबाट घरबार विहीन भएकाहरूलाई नुवाकोटको विदुर र बेलकोट गढ़ी नगरपालिका तथा किस्पाङ गाउँपालिकामा संचालित विभिन्न 25 आश्रित केन्द्र अर्थात होल्डिङ सेन्टर कायम गरिराखिएको छ। जसमध्ये विदुर नगरपालिकामा 19, बेलकोट गढ़ी नगरपालिकामा 4 र किस्पाङ गाउँपालिकामा 2 आश्रित केन्द्र कायम गरिएका छन्। ती आश्रित केन्द्रहरूमा आइतबार बेलुकीसम्म 1211 महिला सहित कुल 2714 जना बसोबास गरिरहेका छन्। ती प्रत्येक आश्रित केन्द्रमा 11 जनादेखि 335 जनासम्म बसोबास गरिरहेका छन्। अधिकांश आश्रित केन्द्र अर्थात होल्डिङ सेन्टरमा बाल बालिका, सुत्केरी, वृद्ध वृद्ध तथा नियमित औषधि सेवन गर्नेहरू रहेका छन्। हजारौं घर बाढ़ीले नष्ट गरेपछि बाढ़ी पीड़ितहरू आश्रित केन्द्रमा पुगेका हुन्। धेरैजना बसोबास गर्नुपर्ने कारणले एकै ठाउँमा शौचालय तथा पानीको समेत अभाव हुन थालेको छ। चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिनुपर्ने बाढ़ी पीड़ितहरूले माग गरेका छन्। यस्तै बीच भोटे कोशी हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीबाट प्रभावित नुवाकोटका विभिन्न स्थानमा विद्यालय सञ्चालन गरिने भएको छ। बाढ़ी गएको 2 विद्यालय खोल्ने तयारी शुरू भएको हो। विनाशकारी बाढ़ीका कारण प्रभावित भएका विदुर नगरपालिकाका विद्यालयहरू आजदेखि सञ्चालनमा आउने भएका हुन्। नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार बाढ़ीका कारण बन्द रहेका विद्यालयलाई अवस्था हेरेर सञ्चालनमा ल्याउन लागिएको हो। आश्रित केन्द्रमा रोग व्याधिको चिन्ता, सुत्केरी तथा बाल बालिका समस्यामा शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
2: कायाकैरनमा भोटेकोशी बाढ़ी र यसअघिका अध्ययनलाई समेटेर योजनाबद्ध पहलको खाँचोबारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवाको आन्दोलनका क्रममा भएको दमनबारे छानबिन र कार्यवाही अझै टुंगिन सकेन, सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढ़दो, 45 शहीदको शालिग सहित तयार भएको पार्क आज अनावरण हुँदै कास्कीको किम्रुङ खोलाको बहाव रोकियो, मोदी खोला र तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह, कोशीको बाढ़ीपछि आश्रित केन्द्रमा बस्नेहरू पनि थप समस्यामा लगाएका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग। भोटेकोसी बाढ़ीपछि नेपालले जलवायु न्यायको पैरवी गर्दै अन्तर्राष्ट्रिय रूपमा क्षतिपूर्तिका लागि पहल गर्नुपर्छ भन्ने विषय उठेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले यो कुरा सार्वजनिक रूपमा भन्नुभएको छ भने प्रधानमन्त्री बालेन्द्र शाह भोटेकोसी बाढ़ीले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन राष्ट्रसंघीय महासभामा जानुहुने भएको छ। तर जलवायु न्यायका कुरा गर्दा अन्तर्राष्ट्रिय कानूनका आधारहरू के छन्, त्यसको लागि हामीसँग प्रमाणहरू कतिको प्रभावकारी छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। यस्तै जलवायु न्यायको कुरा गर्दा कहाँ जाने भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ। प्रमाण कसरी जुटाउने र न्यायका लागि कहाँ जाने त थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
6: भोटेकोसी घटनाबारे विस्तृत अध्ययन गर्न बाँकी नै छ, त्यसैले यो घटना जलवायु परिवर्तनका कारण भएको हो भन्ने प्रमाण हामीसँग छैन। यो अवस्थामा तिमीले जलवायु परिवर्तन गराउन भूमिका खेल्यौ र हामी पीड़ित भयौं भन्ने तर्कले काम गर्दैन। तर हिमाली भेगमा यसअघि गरेका अध्ययनले त्यहाँको तापक्रम औसतभन्दा बढ़ी दरले वृद्धि भइरहेको, हिमनदी पग्लने दर बढ़ेको र हिमताल विस्फोट हुने जोखिम रहेको देखाएका छन्। यस्तै कुरालाई आधार मानेर अन्तर्राष्ट्रिय समुदायसँग न्यायका लागि आह्वान गर्नुपर्ने पुल्चोक क्याम्पसका सहायक प्राध्यापक तथा जलस्रोत इन्जिनियरिङ शाखा संयोजक डाक्टर पवन कुमार भट्टराईले बताउनुभयो।
7: ब्याकग्राउण्ड इन्फर्मेशनबाट एउटा स्ट्रङ केस स्टडी बनाउन सक्छौ अप्लाई गर्नको लागि। हामीले जलवायु न्यायको लागि एउटा केस स्टडी हामी के बनाउन सक्छौ भन्दा आईपीसीसीले भनेको छ हिमालयमा चाहिँ टेम्परेचर राइज भएको छ, त्यहाँ ग्लेसियर मेल्ट भएको छ, ग्लेसियर घटिरहेछ भनेर त्यो रिपोर्ट हामीसँग छ। दोस्रो इसिमोडले हामीलाई के भनेको छ भन्दा प्री इन्डस्ट्रियल एरा भन्दा विश्वको चाहिँ तापमान चाहिँ 1.5 रहने हो भने हिमालयमा 1.8 पुग्छ भन्ने कुन छ भनिसकेपछि त्यस्तो किसिमले गर्दा त हामी ब्याकग्राउण्ड के बनाउन सक्छौँ। यो जुन क्षति भयो यो ट्रिगरिङ मेकानिजम जुन अहिले आइस एभलेन्सी भयो त्यो चाहिँ अब जलवायु परिवर्तनले भन्ने कुरा चाहिँ खोज गरेर थाहा होला, तर पक्कै पनि त्यसको लागि चाहिँ ब्याकग्राउण्ड भएको छ। त्यही भएर हामीले यति क्षति इकोनोमिक र नन इकोनोमिक लस गर्यो भन्ने किसिमले एउटा केस हामीले बनाएर प्रस्तुत गर्न सक्ने हो विश्वको सामु भने चाहिँ हामीलाई यो जलवायु न्याय हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
6: जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा स्थापना भएको हानि नोक्सानी कोष छ, तर त्यसमा निवेदन दिने समय सीमा हुन्छ भने पाउँदा पनि बढ़ीमा $20 मिलियन अर्थात झण्डै 3 अर्ब रूपियाँ मात्र हो। त्यो भोटेकोसी विपत्तिको क्षतिको तुलनामा केही पनि होइन, तर अरू विभिन्न कोष तथा निकाय पनि रहेकाले त्यसतर्फ जान सकिन्छ।
7: यसको लागि चाहिँ फाइनेन्सियल प्याकेज चाहिँ विभिन्न ठाउँहरूमा अप्लाई गर्नुपर्छ। एउटा कूटनीतिक हिसाबले विभिन्न ठूला देशहरूसँग डेभलप कन्ट्रीसँग रहने नै हो। दोस्रो जस्तै हामीले वर्ल्ड ब्याङ्कको सीआरडब्ल्यू फण्ड छ रिकभरीको लागि पैसा माग्न सक्छौ, त्यस्तै हामीले जीसीएफसँग हामीसँग अहिले 25 मिलियनको क्याप छ, जीसीएफबाट पनि हामी एडेप्टेसन फण्डहरू छ त्यसमा चाहिँ फ्युचर रिडक्सन गर्नको लागि हामीलाई चाहियो भन्न सक्छौ। क्रियुज भन्ने फण्ड छ, क्रियुजलेमा चाहिँ हामी मलाई लाग्छ 25 मिलियन जति चाहिँ हामी यो अर्ली वार्निङ सिस्टमको लागि पैसा ल्याउन सकिन्छ। त्यस्तै हामीसँग सान्टियागो नेटवर्कसँग चाहिँ क्यापासिटी बिल्डिङहरू गर्नको लागि जनशक्ति तयार पार्नको लागि भोलि यस्ता किसको लागि चाहिँ फण्ड लिन सक्छ। यस्ता फण्डहरू जहाँ एभाइलेबल छ हामीले प्याकेज बनाएर चाहिँ अप्लाई गर्नुपर्छ।
6: क्षति पुनर्स्थापना, पूर्व चेतावनी प्रणाली तथा सचेतना लगायत छुट्टा छुट्टै योजना बनाएर अन्तर्राष्ट्रिय निकायमा पुग्न सकिन्छ। अरू देश तथा निकायहरूसँगका वैकल्पिक सम्बन्धहरू पनि प्रयोग गर्न सकिन्छ। तर त्यसका लागि एउटा न्यूनतम अनुसन्धान पत्र तयार पार्नुपर्छ, जसमा विगतको भौतिक तथा मानवीय क्षति र तापक्रम वृद्धिको विवरण समेट्नुपर्छ।
7: यति लस भएको छ, इकोनोमिक र नन इकोनोमिक लस, मान्छे यतिजना बेपत्ता हुनुभएको छ, यति मान्छेको डेथ भएको छ, यो भनेको एउटा अकल्पनीय घटना हो र यसलाई सबै विश्वले बुझेको छ। तर यसलाई ढिलो हुन दिनु हुँदैन। यही बेलामा हामीले एउटै प्याकेजमा हामी सम्भव हुँदैन। पूर्व सूचना प्रणालीलाई एउटा पैसा माग्ने, त्यस्तै लस एन्ड ड्यामेज भयो भनेर एउटा पैसा जति आउँछ लिने, प्याकेज बनाएर चाहिँ नेपाल सरकार चाहिँ यसरी टुक्रा टुक्रामा गरेर जाने हो भने हामी एउटा मेजोरिटी अफ फन्ड चाहिँ लिएर आउन सक्छौँ र अरू हाम्रो छिमेकी देशहरूसँगको चाहिँ म्युचुअल सम्बन्धहरू, अब विभिन्न डेभलप कन्ट्रीसँगको चाहिँ म्युचुअल सम्बन्धले पनि हामी ग्रान्टहरू लिएर आएर चाहिँ काम गर्न सक्छौँ।
6: सकेसम्म प्रष्ट हुने प्रमाण जुटाएर अन्तर्राष्ट्रिय न्यायका लागि पहल गर्नुपर्छ। सँगै स्रोत साधन ल्याएर देशभित्र पुर्याउँदा पीड़ित समुदायले साँच्चै सहयोग कसरी पाउँछन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। सिङ्गो विश्वलाई सोच्न बाध्य पारेको यो अवस्थामा सरकारले अन्तर्राष्ट्रिय समुदायसँग न्याय खोज्दा आफ्ना बजेट निर्माण र विकासका अवधारणामा

0: अपनाउन मौसमविदको आग्रह छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: कृषि मन्त्र नार्कसँग
2: बर्सातमा गाई भैँसी तथा भेडा बाख्रामा चरचरे रोगको जोखिम बढ्ने भएकाले पशुलाई हिलो फोहोर र ओसिलो ठाउँमा नराख्नुहोस्। गोठ सफा र सुक्खा राख्नुहोस्। रोगी पशुलाई स्वस्थ पशुबाट अलग गर्नुहोस् र सम्भव भए समयमै प्राविधिकसँग सल्लाह गरेर खोप लगाउनुहोस्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। अत्यावश्यक वस्तु ढुवानी र पश्चिम नेपाललाई राजधानीसँग जोड्ने एकमात्र चितवन मोगलिन काठमाण्डौ सड़क पटक पटक अवरूद्ध हुँदा उपत्यकाको आपूर्ति प्रणाली प्रभावित हुँदै आएको छ। पश्चिम नेपाल आउजाउ गर्ने यात्रुले पनि पटक पटक समस्या भोग्दै आउनु परेको छ। तर सरकारले पृथ्वी राजमार्गको वैकल्पिक सड़क निर्माणलाई भने पूर्णत व्यवस्था गर्दै आएको छ। काठमाण्डौमा ग्यासको ट्याङ्कर, इन्धन बोक्ने ट्रक, खाद्यान्न तथा निर्माण सामग्री बोक्ने ठूला ठूला मालवाहक ट्रकका लागि एक मात्रै सड़क मार्ग चितवन मुगलिन काठमाण्डौ हो। काठमाण्डौसँग जोड्ने बीपी राजमार्ग, त्रिभुवन राजपथ, कान्ति लोकपथ जस्ता सड़कमा ठूला ठूला मालवाहक ट्रक उडाउन मिल्दैन। त्यही कारण ग्यास ट्याङ्कर, इन्धन ट्रक र खाद्यान्न सामग्री बोक्ने गाड़ीलाई पृथ्वी राजमार्ग नै एक्लो विकल्प हो। यही सड़क पटक पटक अवरूद्ध हुँदा सबैभन्दा बढ़ी जनसंख्या भएको शहर काठमाण्डौ उपत्यकामा अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भइरहेको छ। अहिले धादिङको कृष्ण भीरमा सड़क सिधा पृथ्वी राजमार्ग भदौ 14 यता अवरूद्ध छ, जसले गर्दा काठमाण्डौमा ट्याङ्कर ल्याउन नसक्दा ग्यासको अभाव छुटिएको छ भने खाद्यान्न सामग्रीको मूल्य पनि उच्च दरमा बढ़ेको छ। त्यसमाथि चिनी लगायतका विभिन्न सामग्रीको अभाव हुन थालेको छ। काठमाण्डौ छिर्डे मुख्य राजमार्गमा सधैँ दुःख, वैकल्पिक सड़क निर्माणमा बेवास्ता शीर्षकको खबर नयाँ पत्रिकामा छ।
4: अब विदेशको खबर। बेलायतले कब्जामा रहेको वेस्ट ब्याङ्कमा रहेका इजरायली बस्ती र बस्ती विस्तारमा सहयोग गर्ने व्यक्ति तथा कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। बेलायती विदेश मन्त्री एड मिलिब्यान्डले इजरायली बस्तीमा बसोबास गर्नेहरूले प्यालेस्टिनीमाथि हिंसा र जातीय सफाया गरिरहेको आरोप लगाउँदै सरकारले यस विषयमा कड़ा कदम चाल्नुपर्ने बताएको बीबीसीले जनाएको छ। उहाँले यो कदम इजरायल प्यालेस्टाइन द्वन्द्वलाई हेर्ने बेलायतको नयाँ दृष्टिकोणको शुरूआत भएको समेत बताउनु भएको छ। बेलायतको घोषणाप्रति इजरायलले भने कड़ा आपत्ति जनाएको छ। इजरायली विदेश मन्त्री गिडी एन सारले मिलिब्यान्डको आरोपलाई झूठ भन्दै आलोचना गर्नुभएको छ। सरकारले पूर्वी जेरुसलममा रहेको बेलायती वाणिज्य दूतावास बन्द गर्ने लगायत प्रतीकात्मक कदम चाल्ने घोषणा गरेको छ।
5: प्रिमियर कप क्रिकेटमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर एक बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। हङकङसँग हारे पनि नेपालले समूह एकको

0: विजेता बन्दै सेमी फाइनलमा स्थान बनाएको छ। हङकङ समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। अब सेमी फाइनलमा नेपालले ओमानसँग र हङकङले युएसँग खेल्नेछ। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ।
1: अब केही खबर संक्षेपमा। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा अहिलेसम्म 11,95,17,00,000 रूपियाँ मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हिजो बेलुका 5 बजेसम्म कोषका 9 वटा नेपाली रूपियाँ खातामा 8,76,69,00,000 र 2 वटा अमेरिकी डलर खातामा 2,11,08,471 अमेरिकी डलर मौजदात रहेको छ।
0: चाड़ पर्व नजिकिँदै गर्दा सर्वसाधारणले खाना पकाउने ग्यास र चिनी सहज रूपमा पाउन सकेका छैनन्। सरकारले ग्यास आपूर्ति सहज बनाउन काम भइरहेको दावी गरे पनि काठमाडौँ उपत्यकामा उपभोक्ताले घण्टौं लाइन बस्दा समेत ग्यास पाउन सकेका छैनन्। ग्याससँगै पछिल्लो समय बजारमा चिनी समेत अभाव देखिएको छ। उपभोक्ताले प्रति किलो 150 रूपियाँसम्म तिर्दा पनि चिनी सहज रूपमा पाउन नसकेको गुनासो गरेका छन्।
1: कांग्रेसले 15 महाधिवेशन आउन अब झण्डै 3 हप्ता मात्र बाँकी रहँदा तल्लो तहका अधिवेशनको कार्यतालिका संशोधन गरेको छ। गाउँ नगर अधिवेशन र प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका हेरफेर गरिएको हो। जिल्ला र प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने कार्यतालिका छ।
0: मोबाइलमा सिम कार्ड नभए पनि प्राकृतिक विपदको पूर्व सूचना दिन मिल्ने गरी सरकारले सेल ब्रोडकास्टिङ संचालनको तयारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसंचार प्राधिकरणसँगको समन्वयमा एकैपटक धेरै मानिसलाई पूर्व सूचना पठाउन मिल्ने यो प्रविधि संचालनमा काम गरिरहेको छ।
1: विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रीय समितिको 79 बैठकले नेपाललाई सम्मान गरेको छ। नेपालले 1 दशकदेखि मातृ तथा नवजात मृत्युदर न्यूनीकरण र धनुष संकार उन्मूलन कायम राखेकोमा सम्मान गरेको हो। डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यास मार्फत उपलब्धि कायम राखेको भन्दै नेपाललाई सम्मान गरेको हो।
0: इजरायलको दीर्घकालीन स्याहार केन्द्रका लागि 1,464 जना सहायक कामदार केयर गिभर माग गरिएको छ। नेपाल र इजरायल बीच भएको श्रम सम्झौता अनुसार वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने सहायक कामदार छनौटका लागि आवेदन खुलाएको हो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: नवयुवाको आन्दोलनका क्रममा भएको दमनबारे छानबिन र कार्यवाही अझै टुंगिन सकेन। सरकारको कार्यशैली प्रति असन्तुष्टि बढ़्दो। 45 शहीदको शालिग सहित तयार भएको पार्क आज अनावरण हुँदै।
1: कास्कीको किमरूङ खोलाको बहाव रोकियो। मोदी खोला र तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह। भोटेकोशीको बाढ़ीपछि आश्रित केन्द्रमा बस्नेहरू पनि थप समस्यामा।
0: भोटेकोशी बाढ़ीपछि क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नुपर्ने माग बढ़्दो। जलवायु परिवर्तनले नै बाढ़ी आयो भन्ने प्रमाण जुटाउन कठिन। यसअघिका अध्ययनलाई समेटेर योजनाबद्ध पहल गर्न विज्ञको सुझाव।
1: बेलायतद्वारा वेस्ट बैंकका इजरायली बस्तीमाथि प्रतिबन्ध घोषणा। घोषणाप्रति इजरायलको कड़ा आपत्ति।
0: र एसीसी प्रिमियर कपमा हङकङसँग पराजित भए पनि नेपाल समूह विजेता।
1: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुनले गृहमन्त्रीको पछिल्लो भाषण र प्रयोग भएका भाषा शैलीलाई व्यङ्ग्य गरेको छ। यहाँ गृहमन्त्री सुधन गुरूङ जस्ता देखिने व्यक्ति छन् अनि उनी भन्दैछन्, ए पुराना दल, तहरू सुध्रनु, हामीलाई फुर्सद छैन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: जेएनजी आन्दोलनको एक वर्ष पूरा। आन्दोलनका क्रममा क्षतिग्रस्त कर्णालीका कतिपय सरकारी संरचनाको पुननिर्माणको काम अझै अधुरा।
1: पहिरोमा परि सल्यानमा एकजनाको मृत्यु, दुई दिनदेखि अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा।
0: सुदूरपश्चिमको बजेट बनाउन नेकपा र एमाले ल्यायो 40 बुधे साझा कार्यक्रम।
1: र एसिसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित, सेमी फाइनलमा ओमनसँग प्रतिस्पर्धा गर्ने। हिमाल पहाड तराई जोड्छौं सबैलाई। बिहान 6:30 बजेको भेरी खबरबाट दिलु रावत र मधुवन विष्टको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। तत्कालीन शक्तिशाली सरकार डलाउने गरी भएको जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको छ। सरकारले जेएनजी आन्दोलन भएको 23 भदौको दिनलाई जेएनजी शहीद दिवस घोषणा गरेसँगै विभिन्न कार्यक्रम गरी हिजो देशैभर सार्वजनिक विदा दिएर कार्यक्रम समेत गरेको थियो। सुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट शुरू भएको जेएनजी आन्दोलन भ्रष्टाचार, मानवतावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानता विरूद्धको आवाजमा परिणत मात्र भएन, मात्र दुई दिनमा राज्य सत्ता नै पल्टाउन पुग्यो। 23 भदौमा संघीय राजधानी काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर 19 जनाको मृत्यु भएको थियो। घटनाको विरोधमा 24 भदौमा देशैभर प्रदर्शन गरिएको थियो। दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी समेत गरेर 76 जनाको ज्यान गएको थियो। यसैगरी प्रदर्शन हिंसात्मक बनेर सरकारी तथा निजी भौतिक संरचनामाथि आगजनी र तोडफोड हुँदा अरबौं आर्थिक क्षति पनि भएको छ।
1: यसैबीच जेएनजी आन्दोलनका क्रममा क्षतिग्रस्त कर्णालीका धेरै जसो सरकारी संरचनाको पुनर्निर्माण अझै शुरू हुन सकेको छैन। भदौ 23 र 24 भएको आन्दोलनका क्रममा कर्णाली प्रदेश सरकार अन्तर्गतका सरकारी निकायमा मात्रै 7,81,50,000 भन्दा बढ़ीको क्षतिग्रस्त भएको थियो। सबैभन्दा धेरै क्षति प्रदेशसभामा भएको हो। प्रदेशसभामा मात्रै करिब 3,94,00,000 रूपियाँ बराबरको क्षति भएको छ। आन्दोलनका क्रममा प्रदेशसभाको भवनको मुख्य सभागृह, पदाधिकारीको कार्यकक्ष, विद्युतीय उपकरण, फर्निचर तथा महत्वपूर्ण अभिलेख जलेर नष्ट भएका थिए। अहिले प्रदेशसभा अस्थायी भवनबाट सञ्चालन भइरहेको छ। पुननिर्माणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा 4,10,00,000 रूपियाँ विनियोजन गरे पनि फिल्डमा भने काम भएको छैन। मुख्यमन्त्री तथा कृषि मन्त्रीको सरकारी निवास समेत आगजनीबाट क्षतिग्रस्त भएको छ। तर एक वर्ष बितिसक्दा पनि ती संरचनाको काम निर्माण हुन सकेको छैन। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका अनुसार पुननिर्माणका लागि टेण्डर प्रक्रिया अघि बढ़ाएको भए पनि सार्वजनिक खरिद ऐन संशोधन लगायतका कारण काममा प्रभावित भएको छ। कर्णालीमा आन्दोलनका क्रममा सरकारी कार्यालय, निजी घर तथा सम्पत्ति, राजनीतिक दलका कार्यालय, संघ संस्थासहित 55 भौतिक संरचनामा क्षति पुगेको थियो। प्रदेशभर 80 सवारी साधनमा आगजनी तथा तोडफोड़ भएको थियो भने तीमध्ये 72 सरकारी र 8 निजी सवारी साधन भएका थिए। एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवा समेत क्षतिग्रस्त भएका छन्। प्रदेश राजधानी वीरेन्द्रनगरमा मात्रै 7 वडा कार्यालय पूर्ण रूपमा ध्वस्त भएका थिए भने नगरपालिकाले करिब 11 करोड़ रूपियाँ बराबरको क्षति बेहोरेको थियो। यसैबीच जेएनजी अभियन्ताहरूले भने सत्ता परिवर्तन मात्रै वास्तविक परिवर्तन नभई नागरिकको जीवन स्तरमा परिवर्तन आउन नसकेको बताएका छन्। उनीहरूले जेएनजी आन्दोलनको उद्देश्य अझै पूरा नभएको र कर्णालीको आन्दोलनको आवाज गाउँसम्म पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन्।
0: जेएनजी आन्दोलनका क्रममा बाँकेका 2 बाल सुधार गृह र एउटा कारागारबाट भागेका 169 जना बालबन्दी तथा कैदी एक वर्ष बितिसक्दा पनि सम्पर्कमा आएका छैनन्। गत वर्ष भदौ 23 राति र 24 आन्दोलनका क्रममा सुधार गृह तथा कारागारबाट भागेका 340 जना मध्ये हालसम्म 171 जना पक्राउ परेका छन्। बजनाथ गाउँपालिका स्थित 9 बाल सुधार गृह, डुडुवा गाउँपालिका स्थित जयेन्दु बाल सुधार गृह र 9 क्षेत्रीय कारागारबाट गरी 340 जना कैदीबन्दी भागेका थिए। यी मध्ये जयन्दु बाल सुधार गृहबाट भागेका 115 जना मध्ये 68 जना, 9 बाल सुधार गृहबाट भागेका 78 जना मध्ये 47 जना र क्षेत्रीय कारागारबाट फरार भएका 147 जना मध्ये 56 जना पक्राउ परेका छन्। जयन्दु बाल सुधार गृहका प्रमुख किशोर शर्माले फरार मध्ये 68 जना पक्राउ परिसकेको र 47 जना अझै सम्पर्कमा नआएको बताउनु भएको छ। यस्तै 9 बाल सुधार गृहका प्रमुख श्याम बहादुर राणाले भागेका बालबन्दी मध्य 47 जना पक्राउ परिसकेको र 31 जनाको खोजी भइरहेको बताउनुभयो। भाग्ने क्रममा प्रहरीको झडपका क्रममा 5 जना बालबन्दीको मृत्यु समेत भएको बताउनुभयो। यस्तै 9 बस्ता क्षेत्रीय कारागारबाट फरार भएका 147 जना मध्य 1 वर्षमा 56 जना मात्रै पक्राउ परेका छन्। कारागार प्रमुख दलबहादुर बस्नेतले 18 जना विदेशी नागरिक सहित 91 जना अझै सम्पर्कविहीन रहेको बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले फरार भएका मध्ये कतिपय विभिन्न स्थानबाट पक्राउ गरेको र बाँकीको खोजी भइरहेको जनाएको छ।
1: यस्तै गत वर्ष भदौ 23 र 24 भएको जेएनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट 64 जना कैदी बन्दी भागेकामा अझै फर्केका छैनन्। आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट 3 पटक गरी 253 जना कैदी बन्दी भागेका थिए। तीमध्ये 188 जना पुनः कारागारमा फर्किएको कारागार कार्यालयका जेलर गिरबहादुर सिजोवालले बताउनु भएको छ। केही कैदी बन्दी आफै कारागारमा फर्किएका थिए भने केहीलाई प्रहरीले पक्राउ गरेर ल्याएको थियो। भागेका कैदी बन्दी मध्ये 64 जना अझै सम्पर्कमा नआएको र उनीहरूको खोजी कार्य भइरहेको बताइएको छ।
0: सल्यानमा पहिरोले पुरेर 1 जनाको ज्यान गएको छ भने 1 जना घाइते भएका छन्। सल्यानको त्रिवेणी गाउँपालिका 3 लोटराउनका 17 वर्षीय मदन पुनको कपुरकोट गाउँपालिका 5 खारखोलामा पहिरोसँगै खसेको रूखले च्यापेर ज्यान गएको हो। पहिरोले पुरेपछि गम्भीर घाइते भएका र उपचारका क्रममा ज्यान गएको सल्यानका प्रहरी प्रमुख डीएसपी दीपक पातरीले बताउनुभयो। भलिबल खेलेर घर फर्कदै गर्दा पुनलाई कपुरकोट गाउँपालिका 5 खारखोलामा पहिरोसँगै खसेको रूखले च्यापेको थियो। पहिरोमा परेर घाइते भएका अर्का 1 जनाको उपचार चलिरहेको प्रहरीले जनाएको छ।
1: 2 दिनदेखि अवरूद्ध कर्णाली राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ। सड़क डिभिजन कार्यालय जुम्लाले मेसिन तथा प्राविधिक टोलीसहित तीव्र गतिमा काम गरेपछि 2 दिनदेखि अवरूद्ध राजमार्ग सञ्चालनमा आएको हो। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराका अनुसार सेराबाडा पहिरो सिमले पहिरो तथा सिमले मोडमा फसेको पहिरो हटाइएको छ। यस्तै पिलीमा ग्याबिन सहितको पर्खाल निर्माण गरिएको छ। गगने खोलामा खसेको पहिरो समेत हटाएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको उहाँले बताउनुभयो। राजमार्ग सञ्चालनमा आएपछि बाटोमै रोकिएका स्याउ बोकेका ट्रक मालवाहक तथा एचुबाहक सवारी साधन गन्तव्यतर्फ लागेका छन्। अविरल वर्षाका कारण भदौ 20 गते रातिदेखि राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा यातायात सेवा अवरूद्ध भएको थियो। लगातारको वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा पटक पटक यातायात सेवा प्रभावित हुँदै आएको थियो। सड़क सञ्चालनमा आएपछि जुम्ला सुर्खेत लगायत जिल्लाका यात्रु तथा मालवाहक सवारी साधन आवाजातमा सहज भएको छ। यसै गरी 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बोकेका दर्जनौं ट्रक गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण कर्णाली राजमार्ग अवरूद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर गएका 40 देखि 42 वटा सवारी साधन बाटोमै रोकिएका थिए। ती गाड़ीमा ढुवानी गरिएको स्याउको मूल्य करिब 2.5 करोड़ रूपियाँ बराबरको रहेको कृषि विकास कार्यालय जुम्लाले बताएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीका अनुसार सेराबाडाका 14 देखि 15 वटा भिगमाका 7 वटा तथा हुल्म क्षेत्रका करिब 20 वटा स्याउ बोकेका गाड़ी गन्तव्यतर्फ गएको बताउनु भएको छ।
0: यसै गरी अविरल वर्षापछि पहिरो खस्दा अवरूद्ध भएको राति लोकमार्ग अन्तर्गत सल्यान दाङ सड़क खण्ड करिब 13 घण्टापछि सञ्चालनमा आएको छ। विभिन्न स्थानमा भएको अवरोध मध्ये मुख्य 2 स्थानको पहिरो हटाएपछि सड़क सञ्चालनमा आएको जिल्ला प्रहरीकारले सल्यानले जनाएको छ। सड़क खुले पनि विभिन्न स्थानमा साना सवारी साधनका लागि मात्रै आवागमन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनुभयो। यस्तै कपुरकोट गाउँपालिका 3 स्थित चोरखोलामा पनि पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। लगातार वर्षाका कारण राति लोकमार्गको सल्यान दाङ खण्डमा पटक पटक पहिरो खस्दै आएको छ। पहिरोका कारण लामो समयसम्म सड़क अवरूद्ध हुँदा यात्रु तथा सर्वसाधारणले बीच बाटोमै शास्ति खेप्दै आएका छन्।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 औं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि 12 वर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन, मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा 12 वर्दिया नगरपालिकाको औवी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन, मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 शाहीपुर गाउँ स्थित समिति भवन, मिति भदौ 31 गते बुधबार। मधुबन, गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन, मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर, बगनाहा, जुटपानी, खैदार, गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण, मिति असोज 1 गते बिहिबार। र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया, नेउलापुर, गोदाना, कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल, मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-99-301 मा सम्पर्क गर्न सकिनेछ।

0: अशोक साल त ढुक्क नारे बल्ली
1: हाँ त पोर्सालिक बात सम्झो त हामी हिँड लक्ति र हरबरा पानी बस्छ बेला सिक्किम चाम कहाँ रहेछ जायो त सोचो त लट्ठी ठिक्कन घर डान डान पानी बर्से टिकी मन छत पटाए लाग
0: हाँ त धन्न ब्यालम्ब ढिकुम छ सुरक्षित ठाउँमा सरली नारी बत्ती
1: हाँ हो बदा
2: बर्खक ब्यालमा बहिया ढ्यार जोखिम रहत उहमार बहिया से बचत लाग पहिला सावधानी अपनाए लड्डिया खोलम पानी बरल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ध्यार हुलक ओर से पानी ढिका के पी स्वच्छता में ख्याल करी
3: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश
4: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज
5: जय अधुरा पहिरोमा परि सल्यानमा एकजनाको मृत्यु दुई दिनदेखि अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर सुर्खेत प्रहरीले जग्गाको विषयलाई लिएर आफ्नै भाइमाथि कालो मसो दलले एकजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका एक टेम्पो पार्कका 67 वर्षीय लक्ष्मण प्रसाद शर्मा रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख नायब प्रेक्षक कविन्द्र सिंह गोहराले टेम्पो पार्कमा बस्ने आफ्ना भाइ 63 वर्षीय नारायण प्रसाद शर्मालाई जग्गाको विषयलाई लिएर कालो मुसो छ्यापेको बताउनुभयो। प्रहरी चौकी बाङ्गे सिमलमा खबर पश्चात प्रहरी सहायक निरीक्षक टीकाराम थापाको कमानमा दुईजनाको प्रहरी टोली पुगेर नियन्त्रणमा लिएको बोहराले बताउनुभयो। घटना बारेमा थप अनुसन्धान भइरहेको छ।
5: सुदूरपश्चिम प्रदेशमा बजेट बनाउनका लागि नेकपा एमाले र नेकपा बीच 40 बुधे साझा कार्यक्रम ल्याएका छन्। चालू आर्थिक वर्षको बजेट निर्माणका लागि 7 क्षेत्र समेटेर 40 बुधे साझा कार्यक्रम सार्वजनिक भएको हो। सुदूरपश्चिम प्रदेश सरकारका मुख्य दुई साझेदार दल नेकपा एमाले र नेकपा बीच आर्थिक वर्षको बजेट निर्माणका लागि साझा कार्यक्रम सार्वजनिक भएको हो। 52 दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकार अहिले बजेट निर्माणको तयारीमा रहेको छ। साझा कार्यक्रममा 7 मुख्य क्षेत्र कायम गर्दै ती क्षेत्र अन्तर्गत गरिने कामलाई बेग्ला बेग्लै उल्लेख समेत गरिएको छ। अर्थतन्त्रमा लगानी उद्यमशीलता कृषि भूमि व्यवस्था र सहकारी उद्योग वन वातावरण तथा विपद व्यवस्थापन पूर्वाधार ऊर्जा तथा सड़क सञ्जाल लगायतका विषयलाई समेटिएको छ। सुदूरपश्चिममा हाल नेकपा एमालेको सत्ता साझेदारीमा नेकपाको नेतृत्वमा सरकार रहेको छ। न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै नेकपा संसद दलका नेता समेत रहनुभएका मुख्यमन्त्री खगराज भट्टले फास्ट ट्र्याकबाट भए पनि भदौभित्र बजेट ल्याउने तयारी भइरहेको बताउनुभयो। अर्थतन्त्र लगानी र उद्यमशीलता अर्थ अन्तर्गत उत्पादन तथा रोजगारी जोड्दै यस वर्षको बजेट निर्माण गर्ने तयारी समेत रहेको उहाँले बताउनु भएको छ। सामाजिक शिक्षा स्वास्थ्य लगायतलाई विशेष प्राथमिकता समेत दिइने जनाइएको छ।
6: हुम्लाको ताजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगजनीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताजाकोट गाउँपालिका 4 गल्लाबाडा निवासी करिब 47 वर्षीय कृष्णचन्द्र जैसी र स्वास्थ्य शाखामा कार्यरत 45 वर्षीय धनराज ढकाल रहेका छन्। भदौ 7 गते राति 1 बजे ताजाकोट गाउँपालिका 3 टाकुरी स्थित गाउँपालिकाको कार्यालयमा आगजनी भएको थियो। घटनाबारे जानकारी प्राप्त भए लगतै प्रहरीले अनुसन्धान अघि बढ़ाएको थियो। अनुसन्धानका क्रममा जैसी र ढकालको संलग्नता पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
5: देशका विभिन्न ठाउँमा आज पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाले कर्णाली लुम्बिनी बागमती र मधेस त्यसै गरी सुदूरकोशी प्रदेशका केही भागमा पानी पर्ने सम्भावना कायमै रहेको बताएको छ। कोशी मधेस बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा समेत भएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। विशेष गरेर गण्डकी बागमती कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले बताएको छ। आज राति पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
6: महाकाली नदी किनारमा टिकटक बनाउने क्रममा एक किशोरी नदीमा बगेर बेपत्ता भएकी छिन्। दोधारा चाँदनी नगरपालिका दशका 15 वर्षीय सृष्टि सुनार महाकाली नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटना भए लगत्तै उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले महाकाली नदीमा बेपत्ता किशोरीको खोज गरिरहेको बताउनुभयो। महाकाली नदीमा पानीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अहिले भने अर्को यो छोटो विश्राम।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भासिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेडक्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहितमा

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
5: आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: साथै हार जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-455।
8: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
9: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
10: रेडियो भेरी एफएम।
7: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक छेरफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबर।

0: जनाएको छ।
1: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। एसीसी प्रिमियर कप क्रिकेटको समोचनको अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर एक बलमा 246 रन बनाउँदा सबै विकेट गुमाएको हो। नेपालका ईशान पाण्डेले 90, आसिफ शेखले 44 रन बनाए पनि जितका लागि पर्याप्त भएन। टसजितेर ब्याटिङ गरेको हङकङले बाबर हयातको अभिजित अशतकीय पारीमा 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनाएको हो। नेपालका कप्तान सन्दीप लामिछानेले 4, शेर मल्लले 3 विकेट लिएका हुन्। हङकङसँग हारे पनि नेपाल समूहको एक उपविजेता बन्दै सेमी फाइनलमा स्थान बनाएको छ। हङकङ समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ भने युएई समूह बीको विजेता र ओमान उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्। नेपालले समूह चरणको पहिलो खेलमा बहराइन, दोस्रो खेलमा मलेसिया र तेस्रो खेलमा साउदी अरेबियालाई हराएको थियो। अब सेमी फाइनलमा नेपालले ओमानसँग र हङकङले युएईसँग खेल्नेछ। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसियन कपमा स्थान बनाउनेछ। एसएससी प्रिमियर कप क्रिकेटको फाइनल खेल आउँदो शनिबार भदौ 27 गते हुने भएको छ।
0: र नेपाल भलिबल लीग एनबीएलमा मधेस वारियर्सले पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा भएको खेलमा मधेसले खप्तड फाल्कनसलाई 3-0 सोझो सेटमा हराएको हो। मधेसले 25-21, 25-20 र 25-23 चौथो सेटले हराउँदै खेलमा पहिलो जित दर्ता गरेको हो भने खप्तड लगातार 3 खेलमा पराजित हुँदै अंकविहीन रहेको छ।
1: खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: जेएनजी आन्दोलनको एक वर्ष पूरा। आन्दोलनका क्रममा क्षतिग्रस्त प्रणालीका कतिपय सरकारी संरचनाको पुनर्निर्माणको काम अझै अधुरा।
1: पहिरोमा परि सल्यानमा एकजनाको मृत्यु। 2 दिनदेखि अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा।
0: सुदूरपश्चिमको बजेट बनाउन नेकपा र एमाले ल्यायो 40 बुधे साझा कार्यक्रम।
1: र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित, सेमी फाइनलमा ओमानसँग खेल्ने। हवस् त, तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको फेरि हाइलाइटमा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विषय विदा हुन्छौ। नमस्ते।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
3: इट्स टाइम सिका प्रायोजक पुरिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर पुरिगाउँमा जाऊ।
4: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
5: यी भदौ 27 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
5: यही भदौ 27 गते शनिबारको दिन
4: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
6: होइन दिदी, किन निराश भएर बस्नु भएको?
7: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
6: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न। त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
8: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारबाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
4: नरेश सुनचाँदी पसलको शाखा

0: बगनाहा बजारमा पनि
1: प्रोपराइटर नरेश सुनार, नरेश सुन चाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534304।
2: केपी पोलिक्लिनिक भुरीगाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: यी भनौ 27 गते शनिबारको दिन
2: बेरी अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
4: सूचना, समाचार अनि मनोरञ्जनको साथी।

हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बरगताको सामुदायिक भवन मिति त्यही भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेडक्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुगपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेउलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-9301 सम्पर्क गर्न सकिनेछ।

0: सिकोसाकोस भरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका एक भरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साविक बानियाभार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गताको सामुदायिक भवन मिति केही बदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन मिति बदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेडक्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुगपानी खैलार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-99-301 सम्पर्क गर्न सकिनेछ।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यी भनौ 27 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ नै।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यी भदौ 27 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यी भदौ 27 गते शनिबारको दिन
0: दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाजै।

निर्वाचन समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचरनेस्ट प्रहरी सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौं।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाक्समे
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भुरीगाउँ बजार बर्दिया। हिमालय सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 3 मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 वर्गताको सामुदायिक भवन मिति केही बदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 शाहीपुर गाउँ स्थित समिति भवन मिति बदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेड क्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-93-301 सम्पर्क गर्न सकिनेछ।

0: खुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक घुरीगाउँ बर्दिया।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: प्रतिष्ठित पंडित लक्ष्मण सुवेदी सदा को झैं आज अपनी उपस्थित छु। पंचांग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषादी बारवटा राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रममा तपाईँ दुईटा नम्बरमा सम्पर्क गर्ने तयारी गर्दै गर्न सक्नुहुन्छ। म भने कार्यक्रमको शुरूवाती चरणमा भएको कारणले गर्दा कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि ग्रह गोचरबाट आजमिति 2083 साल भदौ 24 गते आज बुधबार, तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 9 तारीक नेपाल सम्मत 1146 रहेको छ। गुल्लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन रहेको छ। वर्षा ऋतु भाद्र महिनाको कृष्ण पक्ष परम पवित्र पावन दिन हो। आज सूर्योदयमा विशेष गरी यहाँबाट हेर्दाखेरि के देखिन्छ भने त्रयोदशी तिथि देखिन्छ। दिनको 15:03 11:47 अश्लेषा नक्षत्र 24:50 दिनको 3:42 त्यस्तै गरेर आजको दिनमा सिद्धि योग 44:07 भद्राकरण 42:47 आज आनन्द युगमा राक्षस योग रहेको छ। आजको दिन मानको समय रह्यो 31:09 बिहान सूर्योदय 5:47 जाँदा भयो। साँझ सूर्यास्त 6:14 जाँदा रहनेछ। पालो आजको ग्रह गोचरको रहेको छ, किनकि आज कुन राशिमा कुन ग्रहको परिभ्रमण छ त्यो राशि अनुसार त्यो ग्रह गोचर अनुसार हामी तपाईँलाई राशि फल पनि यहाँबाट पक्कै पनि जानकारी दिने प्रयास गरिरहन्छ। यतिखेर ढिलो नगरिकन सूर्य सिंह राशिमा रहेको जानकारी गराए। चन्द्रमा कर्कट राशिमा, आज चन्द्रमा दिनको 3:42 कर्कटमा रहनेछन् भने तदुपरान्त भने सिंह राशिमा रहनेछन् भनेको। आज चन्द्रमाको अवस्था हेर्दाखेरि आज जन्मिने जातकको दिउँसो 3:42 कर्कट राशि रहनेछ भने तदुपरान्त सिंह राशिमा जन्म रहनेछ। मंगल यतिखेरको अवस्थामा हेर्दा मिथुन राशिमा रहेका छन्। बुध ग्रहको अवस्था कन्या राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशि, राहु कुम्भ र केतु भने सिंह राशिमा आजका ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको क्रममा भने तपाईँलाई जानकारी गराउँ तपाईँको दिन कसरी व्यतीत हुन्छ, तपाईँको ग्रहले राशिफललाई हामी तयारी गर्छौ। अब क्रममा तपाईँको मेषवादी बार राशिफल। सबैभन्दा पहिलो राशि मेष, त मेष राशिको लागि आज दिन सकारात्मक छ। आज दिनको 3:42 पछाडि दिन आज धनै सौभाग्यपूर्ण रहनेछ। दाजुभाइसँग सम्बन्ध सुधार छ, अलिकति स्वास्थ्यमा भने विशेष ध्यान दिनुपर्ने अवस्था छ। वृष राशि हुनेको लागि आजको दिन आफ्नो स्वामी ग्रह छैटौं हुँदा स्वास्थ्यमा समस्या, औषधि मूल्यवर्धन खर्च रहन सक्छ, तर पर पाहुनाहरूले घरमा सुसज्जित हुने र आजको दिन रमाइलो क्षणमा दिन व्यतीत रहने योग छ। नबनेका कामहरू बन्दै जान सक्छन्। व्यापार बिजनेसमा लाभ लिन सकिनेछ। डुबेका धनहरू हात पर्ने यो देख्न सकिन्छ। मनमा एकदम आनन्द छाउने खालका योग पनि कमी कमजोरीको योग छ। आजको दिनमा तपाईँले सोचेका कामहरूबाट पनि सकारात्मक पाउने योगहरू राशि कर्कटलाई देख्न सकिन्छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहने योग छ। कन्या राशि हुनेको लागि मान सम्मानमा वृद्धि रहनेछ। आँटेका टाकेका कामहरूबाट पनि शुभ छ। आजको दिन तपाईँको लागि लक्षण राम्रो छ, तर आजको दिनमा बुध लग्नमा हुँदा अलिकति बोलीलाई संयमित पार्नु भएन भने बोलीले गर्दा काममा उल्झन राई पर्ने योग रहेको छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनु भएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: नमस्कार संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: तुला राशिको लागि लग्नमा शुक्र सुगृही उन्नति राम्रो छ। शनि छैठौंमा पर्दा सामान्य औषधिमा धन खर्च भए पनि पुराना मित्रहरूसँग भेटघाटको योग रहेको छ। दिन सुखद बन्न सक्ने सम्भावना राम्रो छ। स्वास्थ्यका कामहरूबाट तपाईँको लागि लाभ लिन सकिने योग छ। धर्म कर्ममा रुचि वृद्धि रहनेछ भने सांगीतिक क्षेत्रमा तपाईँको लागि दिन सकारात्मक हुने खालको योग राशि वृश्चिक राशिलाई संकेत देख्न सकिन्छ। आजको दिनमा मंगल कारक योगहरू छन्। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग पनि भेटघाट रहने आजको राशिबाट संकेत धनु राशिलाई देख्न सकिन्छ। मकर राशि हुनेको लागि तपाईँको लागि आजको दिन सरकारी जागिरमा पदवृद्धिको सम्भावना छ। आज आफ्नो अतिथिहरूको सत्कारमा दिन व्यतीत हुनुका साथसाथमा नभनेका अधुरा कामहरू पूरा हुन्छन् भने बैंकिङ कारोबारमा भने विशेष सावधानी अपनाउनु पर्ने युग राशि मकरलाई संकेत देख्न सकिन्छ। कृषि र पशु सुवायबाट लाभ लिनुका साथसाथमा मन परेका व्यक्तिहरूसँग भेटघाट पनि राम्रो रहनेछ। आजको दिन तपाईँको लागि सकारात्मक र उन्नतिप्रद युग राशिमा संकेत छ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा पनि वृद्धि रहने योगहरू देख्न सकिन्छ। सोचे अनुरूपका कामहरू नबन्दा आजको दिनमा तपाईँको लागि केही उल्झनहरू पनि आएको जस्तो अनुभव र काममा असर पर्ने र स्वास्थ्यमा पनि दखल पर्ने खालको योगहरू राशिमा संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97648 98142 73601।
2: नमस्कार संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको यो विषयमा रहेर तपाईँलाई स्वागत गर्दै उपस्थित भएको छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी। अब दुईटा नम्बर खुल्ला गरेका छौ है। अब फोन प्रयास गर्नुहोला, फोन व्यस्त रहन सक्छ। कहिलेकाहीँ एनसीएलका नम्बरमा फोन व्यस्त रहनु भनेको तपाईँले त्यहाँ सम्पर्क हुन सकेन पनि भन्न सक्छ। तपाईँहरूले मजाले हामीलाई प्रष्ट रूपमा फोनमा कुराकानी गरेर हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँ लिन सक्नुहुनेछ। हामीसँग भएका विशेष कुराकानी र तपाईँसँगका विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा छौं। यतिखेर कार्यक्रम ज्योतिष दर्पण हामी चितवनबाट प्रसारण गरिरहेका छौं। अब हामी 30 भन्दा अगाडि हामी घरमै रहने सबै कुराको तपाईँलाई जानकारी गराए। आउनुभन्दा पहिले फोन चाहिँ अवश्य मेवा गर्नको लागि अनुरोध गरिहाले है। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। ए प्रभु, राधे राधे। ए भगवान। राधे राधे हजुर।
1: हेलो।
0: राधे राधे भनेको उहाँ हेलो कि हेलो गर्नुहुन्छ के भन्ने, कार्यक्रम सुन्नुहुन्छ हेलो भन्दा राम्रो राधे हो भन्नु नभनु, राम्रो कुरा त मान्छेलाई पच्दै नपच्ने है। कोही जिज्ञासु फेरि पनि लाइनमा हुनुहुन्छ, उहाँलाई पनि कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर।
1: हजुर राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ देउता? लो फोन काट्यो उहाँको पनि। हामी आफ्नो र आफन्तहरूको बारेमा जानकारी दिने प्रयासमा छौ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। ए प्रभु, राधे राधे। ए भगवान। ए हजुर, राधे श्याम। ए हजुर, उहाँको फोन आएन, मतलब फोनको आवाज आएन। प्रष्ट रूपमा उताबाट आवाज चाहिँ आइरहेको छ, तर उहाँ बोल्नु भएको छैन। करक करक गरेको आवाज आइरहेको छ, फोन लगाएर सायद काम गर्दै हुनुहुन्छ जस्तो लागिरहेको छ मलाई। कोही हुनुहुन्छ यतिखेर म उहाँलाई पनि कार्यक्रममा फेरि स्वागत गरिहाल्छु। राधे राधे हजुर। प्रभु, राधे राधे। राधे राधे, मेरो आवाजलाई सुन्नु भएको छ कि छैन हजुरले? कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? थानीसारा कन्डेल। अनि यो याद बाट आउने स्पेलिङ हुने शब्द के अरे भने? अहिले तपाईँले के भन्नुभयो? हेलो हेलो भन्नुभयो होइन? अनि किन हेलो भने त राधे श्याम भन्नु पर्दैन? बानी पार्न भएन नि त, हेलोकै ऊ भन्नु त, स्पेलिङ के हुँदो रहेछ? हेलो पो भयो त, हेलो भयो त। अब पाँचजोरी जय श्रीराम भन्नु त।
1: हजुर, जय श्री राम, जय श्री राम, जय श्री राम, जय श्री राम, जय श्री राम।
0: अनि कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ?
1: रेडियो मोतीबाट।
0: हामीलाई त यस्तो लाग्थ्यो स्याङ्जाका मान्छे त कति धार्मिक छन्, नारायण भन्छन्, नमो नमा भन्छन्, भनेको हेलो हेलो भन्नुहुँदो रहेछ है। ल अहिले कार्यक्रममा आउनु भएको छ, मोती एफएम सुन्दै हुनुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? कति सालमा जन्मिनु भयो?
1: 2074 साल 5 महिना 24 गते।
0: फोन राखेर एकचोटि कार्यक्रम दिनदिनै सुन्ने गर्नु अनि के भन्छु त्यसको नियम अनुसार आउनु है। अहिले छुट्टिन्छु। राधे राधे। तपाईँले भनेको भएन, कपीमा लेख्नु भएको होइन, कपीमा साल महिनाको नाम गते समय सबै लेखेर नि फोन गर्नु है।
1: भन्दैछु त गुरु।
0: लु भन्नु त।
1: 2074 साल 5 महिना
0: भदौको। भदौ भन्नु पर्यो नि, 5 महिना किन भन्नुपर्छ तपाईँलाई? मैले तपाईँलाई मैले हजुरहरूलाई कति महिनामा जन्मेको भने कहिले सोधेको छ त, कुन महिनामा जन्मेको भनेपछि म महिनाको नाम भनिदिनु न।
1: भदौको 24 गते।
0: कति बजे?
1: 11 बजेर 57 मिनट जाँदा रातिमा।
0: रातिको समयमा कुन जिल्लामा भयो जन्म छोराको?
1: पाल्पा जिल्लामा गुरु।
0: पाल्पा जिल्लामा, माइत हो पाल्पा?
1: माइत घुर्नियो अनि घर पाल्पा, बसाई पनि स्याङ्जा छ, यसरी छोड बन्दैछ।
0: 74 सालको भदौको 24 गते 11:57 जन्म भयो। छोराको नाम चेत प्रसाद अथवा चेतनाथ, के छ नाम?
1: हाम्रो गुरुले त ऋषि भनेर भन्नुभएको थियो।
0: के बारको जन्म अरे?
1: बार शुक्र हो कि?
0: मैले भनेको कपीमा के लेख्नु भएको?
1: बार लेखिनँ सरी, 11:57
0: यो तपाईँ र तपाईँ भनेको कुरो मिलेन।

0: आकाशमा फरक, सात दिनको फरक पर्छ, मन लाग्छ तपाईँले।
1: यताको गुरुहरूले त्यति नभएर त्यस्तो भन्नुभयो पनि हुन्छ, बोलाउने नाम ऋषि राख्नु भन्नुभयो हो।
0: राशिको नाम चाहिँ नारायण गर्नुभयो कि भएन?
1: नारायण गरेको हो, राशिको नाम
0: चिना चिना कोर्नु भएको छ कि छैन?
1: छैन, अब कोर्नु पर्छ भनेर यहाँ गरिराखेको छु। अर्को बाबु पनि जन्मेछ,
0: अब यो 74 सालको भदौको छ, म त एकदम कन्फ्युज भएँ। अब हेरौँ कि नहेरौँ, आज नहेरौँ, एकचोटि घरमा सल्लाह गरेर फेरि फोन गरौँ न।
1: कति दिनदेखि हजुरको पर्खाइमा छु, अस्ति पनि एक दिन अफ टाइममा पनि यसो सम्पर्क भएको थियो।
0: यो 74 सालको भदौ महिनाको 24 गते शनिबार परेको छ, राशिको नाम चेतनाथ नाम आउँछ, मेष राशि आउँछ, धेरै फरक परेको यसलाई नयरमा आज है। मैले अहिले सोचेँ क्या, फेरि सुन न, कोही मान्छेको हेर्ने, कोही मान्छेको नहेर्ने गर्यो भने पक्षपात गरिरहेको हुन्छ। एकचोटि तपाईँले सबै कुरा मिलाएर फोन गर्नु
1: प्लिज, भन्नु न। आज यति म एकदमै बाबुको बर्थडे पनि परेछ कि आज,
0: बर्थडे परे छैन, कहाँ बर्थडे हुन्छ। तपाईँको छोरा 16 श्राद्धमा जन्मेको, चौथो तिथि थियो तपाईँको छोराको बर्थडे, तपाईँ आज बर्थडे मान्न भयो?
1: आज बर्थडे उसको, मन्दिर गएर यसो पूजा आजा गरेर न।
0: यो तपाईँको एकचोटि त्यो हस्पिटलको कागज मलाई फोटो हाल्नु, म तपाईँको दिउँसो फ्रीमै हेरिदिन्छु ल, भयो? अब पक्का भयो?
1: त
0: हजुरले थोरै समय निकाल्नु पर्यो, त्यसरी मैले हेरेपछि मलाई ढुक्क हुन्छ। हस्पिटलको कागज मलाई अहिले भर्खरै मेरो फेसबुकमा अथवा यही नम्बरमा तपाईँले वाट्सएप गर्न सक्नुहुन्छ, अनि हेरिदिन्छु, अहिले छुट्टिन्छु। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग स्याङ्जाबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी हरेक दिन तपाईँको बारेमा जानकारी दिन्छौँ। आज के भन्नुहुँदो रहेछ भनेर मैले मजाले उहाँसँग बोलेको, कसरी हुन्छ हेरिदिने कुरो भयो होइन, न बार भनिदिनु हुन्छ, न राशि आकाश सालको फरक पर्छ। कम्तीमा मैले तपाईँलाई भन्दै गर्दा कि तपाईँको नारायण नै गर्नुहुन्न भने, हाम्रोतिर नारायण हुँदैन थाहा छैन भनिदिनु पर्यो, त्यो पाइयो। नारायण पनि भएको छ, नाम पनि राख्नुहुन्छ, ब्राह्मणको घर छ, अनि छोरा घर छ, राशि थाहा छैन, अनि त्यो तपाईँलाई चिना हेर्दा के हेर्दा हुन्छ भन्नु न। त्यही भएको भएर तपाईँहरूले राम्रोसँग यो मलाई घरिघरि तपाईँको मैले यहाँ रेडियोबाट परिचय लिइरहेको हुन्छु क्या, तपाईँहरू के बुझ्दै हुनुहुन्छ हाम्रो कार्यक्रमबाट, तपाईँलाई कार्यक्रमको प्रभाव कस्तो परिरहेको छ भन्ने कुरामा हामी तपाईँलाई बुझिरहेका हुन्छौँ। त्यसो भएको हुँदा तपाईँले पनि ध्यान दिनको लागि अनुरोध गर्छु, कोही जिज्ञासु हुनुहुन्छ। राधे राधे। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? बजाङबाट के विष्ट भन्नुभयो? अनि कुन ठाउँमा हुनुहुन्छ बजाङको? खप्तर थानाबाट अहिले कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले? साइपाल एफएम सुन्दै हुनुहुन्छ। अनि अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: म आफ्नै बारेमा हेर्न चाहन्छु।
0: साल महिना गते समय भनिदिनु त।
2: 2063 भदौ 24 गते शनिबार।
0: भदौ 24 गते शनिबार
2: बिहान 10:15
0: 10:15 बिहान। कुन जिल्लामा भयो जन्म?
2: बझाङ जिल्ला नै हजुर।
0: बझाङ जिल्लामा। यहाँबाट हेर्दाखेरि राशिको नाम झबाट झलक नाम आउँछ, मिन राशि हुन्छ। के राशि हेर्ने गर्नु भएको छ त्यहाँ गुरुबाले?
2: मैले कुम्भ राशि हेरेको छु।
0: यो त तपाईँको चिट्ठा कहाँ छ, पात धर्को क्या भन्दा तपाईँतिर?
2: चिट्ठा धर्को भन्छन्,
0: धर्को छ नि होइन? अब तपाईँले भनेको यो 63 सालको भदौको 24 गते बिहान तपाईँ जन्मेको नहुन सक्छ, धेरै फरक पर्यो क्या, धेरै आकाश पातालकै फरक पर्यो। एकचोटि त्यो तपाईँको धर्को मेरो फेसबुकमा लक्ष्मण सुवेदी 333 सर्च गरेर म्यासेन्जरमा फोटो हालेर यसको समय साल महिना गते सबै मलाई भनिदिनु पर्यो भनेर मलाई भन्नुहोला, अनि म त्यहाँबाट तपाईँको आजै हेरिदिन्छु, अनि फेरि म तपाईँ त्यहाँबाट जानकारी गराउँछु। अहिले छुट्टिन्छु। राधे राधे।
2: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, निरन्तर तपाईँहरूलाई सेवा गरिरहेका छौं, तर तपाईँहरूले सेवा गर्ने मौका अवश्यमा दिनुहोला, किनभने तपाईँले भनेको कुराहरू मिलेन भने कुरै मिल्दैन। त्यसो भएको हुँदा तपाईँ हामीसँग प्रष्ट रूपमा कुराकानी गर्न र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधानको लागि आउन सक्नुहुनेछ। कोही हुनुहुन्छ यतिखेर? राधे राधे हजुर।
3: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
3: धनगढी अतरियाबाट चाहिँ मिलन धामी गुरु।
0: मिलनजी।

0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यतिखेर यहाँले?
1: यो अतलिया 92 मेगाहर्जको।
0: अनि कसको बारेमा भन्न चाहनुहुन्छ अहिले?
1: आफ्नै बारेमा हजुर।
0: कति सालमा जन्मिनु भयो तपाईँ?
1: 2045 साल वैशाखको 7 गते मंगलबार दिउँसो।
0: वैशाखको 7 गते मंगलबार हजुर,
1: दिउँसोको 11:37 हजुर।
0: 11:37 दिउँसो। कुन जिल्लामा जन्मिनु भयो?
1: दार्चुला जिल्लामा हजुर।
0: दार्चुला जिल्लामा 2045 सालको वैशाखको 7 गते है
1: हजुर। हजुर।
0: राष्ट्रको नाम तपाईँको ओम प्रकाश, के छ नाम?
1: उत्तम छ गुरु।
0: यो उत्तम र ओम प्रकाश राष्ट्र त एउटै पर्यो, अलिकति फरक चाहिँ फरक आयो। यो पक्का हो नि 11:37 होइन, तपाईँको राशि पनि मिल्यो, थोरै फरक भयो। ओ बा बिबु रोहिणी है, अ ई उ ए लौ लौ 13-14 घण्टाको फरक पर्यो। यो चाहिँ तपाईँको एउटा दुईटा कुरा भन्छु म, तपाईँको वैवाहिक जीवनमा ठुलो समस्या आयो भने चिना मिल्छ, नभए चिना मिल्दैन। के आयो समस्या? बिहा भयो?
1: बिहा भइसक्यो।
0: आफ्नो जातमा कि अर्को जातमा?
1: आफ्नै जातमा।
0: आफूभन्दा जेठी हुन् तपाईँको जोइ?
1: नाइ, म भन्दा कान्छी नै छ।
0: झगडा परिरहन्छ?
1: झगडा त्यस्तो खासै पर्दैन।
0: यो चिना तपाईँको मिल्न धेरै गाह्रो छ। तपाईँ यसो गरौँ, यो 13-14 घण्टाको फरक छ, लगभग एक दिनको फरक आउँछ। एकचोटि तपाईँको धर्कोहरू छ नि घरमा होइन? धर्कोहरूको फोटो खिचेर मेरो फेसबुकमा फोटो पठाएर यसको समयहरू भनिदिनु पर्यो भनेर मलाई भन्नुहोला, अनि म तपाईँको जानकारी गराउँछु। किनभने तपाईँको अलिकति बिग्रेको छ, यो तपाईँको मिलेन, अनि फेरि माङ्गलिक पनि परेको छ होइन? यसलाई तपाईँले एकदम ध्यान दिएर चाहिँ मलाई त्यो फोटो खिचेर राम्रोसँग हाल्नुहोला। तपाईँको यहाँबाट हेर्दा 6 गते बेलुका 11:37 चाहिँ भनेको 6 गते सोमबारको रातिको समयमा चाहिँ उत्तम नाम आउँछ। यो हुने बित्तिकै तपाईँको चिनामा माङ्गलिक पर्दैन, अनि तपाईँको बिहे बल्ल राम्रो हुन सक्छ। त्यो चिना एकचोटि हेरौँ, तपाईँले उल्टो टिप्नु भएको हुन सक्छ। राम्रोसँग चिनाको फोटो हाल्नु होला, अनि म जानकारी गराउँछु। अहिले छुट्टिन्छु। राधे राधे।
1: राधे राधे।
0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हुनुहुन्छ, मैले भनिहालेँ अघि पनि धेरै कुराहरूको फरक छ क्या, तपाईँले भनेका धेरै कुराहरूको फरक आउँछ। फरक आएपछि मिल्दैन हो हजुर, किन मलाई यहाँ धेरै हेर्दै हेर्दै हेर्दै भन्नु? तपाईँले सही कुरा दिए त म हेर्नै त आएको छु कार्यक्रममा, दिनैभरि पनि नै हेर्छु म, तर सही साल महिना गते समयहरू दिनुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ। यतिखेर कार्यक्रमको हामी मध्यभागमा छौँ, कार्यक्रममा तपाईँसँग हरेक दिन झैं आज पनि कुराकानी गरिरहेका छौँ, भोलि पनि तपाईँहरूसँग कुराकानी गर्ने नै छौँ हरेक दिन। अहिलेको लागि एकैछिन कार्यक्रममा भने लिन्छु विश्राम, विश्रामपछि उपस्थित हुन्छु, हामीसँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषी राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
4: पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम जतेश दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित छु। हामी हरेक दिन झैं आज पनि उपस्थित भएर धेरैभन्दा धेरै कुराहरूको जानकारी र भूत भविष्य अनि वर्तमान समाजको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौं। हामी तपाईसँगका विशेष कर्महरू र तपाईसँग भएका ज्योतिष सम्बन्धीको जानकारी दिने प्रयासमा छौं। धेरैले ढाक्न थाल्नु भएर हामी दाजुभाइले राशिको नाम पनि सोध्न थालेका छौं। तपाईँले ढाक्नु भयो भने हामीले हेरेको कामै लाग्दैन, त्यही भएर तपाईँले सही मितिहरू लिएर आउनुभयो भने हामीसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: कालीकोट जिल्लाबाट गुरु।
0: कालीकोटबाट हजुरको शुभ नाम?
1: अर्जुन ढुकामर।
0: अर्जुनजी कुन ठाउँमा हुनुहुन्छ कालीकोटको तपाईँ यतिखेर?
1: भर्ता।
0: भर्तामा हुनुहुन्छ, कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ? साल महिना गते समय छ, कसो हेर्ने अहिले?
1: आफ्नै घरमा गुरु।
0: सबै कुरा थाहा छ कि छैन? कि हर्चा भनेर भन्न खोजेको?
1: थाहा छ।
0: भनिदिनु त, साल महिना गते समय
1: 2067 साल ज्येष्ठ महिनाको 24 गते शुक्रबार।
0: 67 सालको जेठको 24 गते शुक्रबार परेको छैन है? अहिले छुट्यौं। राधे राधे।
1: राधे राधे गुरु।
0: हामीसँग हुनुहुन्थ्यो यतिखेर भर्ता कालीकोटबाट, तर उहाँको पनि कुराकानी चाहिँ मिलेन है हामीसँग प्रत्यक्ष रूपमा। मैले त्यही भएर भन्ने गर्छु क्या तपाईँलाई, कपीमा लेख्नु न एकचोटि, अहिले रेडियोमा भन्दाखेरि आत्तिन सक्नुहुन्छ तपाईँहरू। ठ्याक्कै तपाईँलाई थाहा पाउनको लागि चाहिँ साल महिना गते समय कपीमा लेखेर, अनि फोन लाउने बेला राधे राधे भन्न मन्त्र जपेर फोन लगाउँदा ठ्याक ठ्याक फोन लाग्छ, कति आनन्द छ। कोही जिज्ञासु हुनुहुन्छ? हजुर हजुर।
2: राधे राधे गुरु।
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म भोजपुरबाट निरु लुइटेल।
0: भोजपुरबाट के लुइटेल?
2: निरु लुइटेल।
0: निरु लुइटेल कुन ठाउँमा हुनुहुन्छ निरुजी यतिखेर?
2: अहिले कुलुङ।
0: कुलुङमा हुनुहुन्छ, कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
2: शङ्कर सभा एकबाट गुरु।
0: आज कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो आफ्नै प्रश्न गुरु।
0: कति सालमा जन्मिनु भयो तपाईँ?
2: 2041 साल असोज महिनाको 5 गते बिहानको 5:35।
0: 5:35
2: हजुर।
0: के बारको बिहान हो यो?
2: शुक्रबारको बिहान।
0: हजुर, कुन जिल्लामा?
2: जिल्ला भोजपुर।
0: भोजपुर जिल्लामा हो। राशिको नाम थाहा छ?
2: राशिको नाम
0: 6 बजे भन्दा पहिलेको समयलाई त कति कति राति कति कति बिहान पनि भन्नुपर्छ नि। ए हजुर
2: हजुर,
0: कति कति राति कति कति बिहान? अरे
2: ए बिहिबार राति शुक्रबार
0: बिहान। बिहिबार बिहिबार 5 गते शुक्रबार 6 गते हो?
2: होइन
0: होइन, 4 गते तपाईँको आफ्नै हो? राशिको नाम हेम कुमारी हो। के राशि अनि
2: गर्नुभएको
0: छ? मिलो लग्नमा सूर्य छ, राज्यको पहिला रहेछ, जागिर खाने खालको योग छ त, खानुभयो? कति राम्रो भाग्य छ, पैसा धेरै कमाउने खालको योग छ। तर तर एउटा कुरो के छ भने अङ्गारक योग परेको छ। अङ्गारक योगले दाजुभाइसँगको सम्बन्ध र वैवाहिक जीवनमा पनि कहिले काहीँ दुःख पाउन सकिन्छ, राम्रो हुँदैन। के भयो बिहा? बिग्रेर भयो होइन? कति वर्षमा बिहे गर्नुभयो?
2: भनेको
0: 35 कट्यो है? अहिले जोसँग भयो त्यहाँ चाहिँ राम्रै छ, राम्रै गर्नु है। अलिकति अङ्गारेको शान्ति गर्नु भयो, राम्रो हुन्थ्यो। अरू कुरामा ठिक छ, पैसा धेरै कमाउने योग छ त, के गर्नुहुन्छ? जागिर गर्छु क्या, जप भनेको त मन्त्र जप हुन्छ क्या, काम गर्छु होइन?
2: तर स्थायी गर्न सकेन
0: त्यो त तपाईँले बेलामा 25 वर्षदेखि 33 वर्षसम्म सङ्कटा थियो न बिहे गर्न मन लाग्यो न चाहिँ दही खाना पाइयो तपाईँको मन चुन्चुले भयो चञ्चलै भयो होइन अहिले पनि केही बिग्रिया छैन राम्रो छ पैसा आमदामी राम्रै गर्नुहुन्छ सरकारी नभए पनि अरू कुरामा क्षेत्रमा पैसा कमाउने मामलामा असाध्य बाठी मान्छे मंगलबारको व्रत बस्नुहोला एकचोटि तपाईँले चाहिँ मृत्युञ्जय जपहरू गराउनु मृत्युञ्जय कवचहरू धारण गर्नु असाध्य राम्रो हुन्छ यो मृत्युञ्जय कवचहरू धारण गर्यो भने र जपहरू गराउँदै गयो बेला बेलामा भने विवाहसँग सम्बन्धहरू एकदम कसिलो एकदम मजबुत हुन सक्ने सम्भावना छ है
2: अहिले
0: यस्तो अब मामा खस्नु नौलो कुरो होइन तपाईँको होइन आमा पनि खस्नु आमा खस्नु नौलो कुरो होइन आमाको अब उमेर पुग्यो होला आमालाई केही रोग थियो होला आफन्तमा भयो तपाईँको लागि नराम्रो छैन राम्रो छ कवचहरू धारण गराउनु अब आमा आमा नि बित्नु भएको हो भने त 1 वर्ष बार्नु पर्यो अरू पर्दैन है
2: 1 वर्ष
0: ठिक छ चिना तपाईँको असाध्य राम्रो असाध्य भाग्यमानी चिना हो तर अङ्गारक युगले गर्दा वैवाहिक जीवनमा समस्या आउने खालको है
2: वैवाहिकमा
0: अब अहिले गर्न तपाईँले मिल्दैन अङ्गारक युगको शान्ति आमाको वार्षिकी भएपछि सम्पर्क गर्नु होला है त छोरा पनि हुन्छन् छोरी पनि हुन्छन् छोरीको संख्या धेरै हुन्छन् चारा छोरी भए पनि एउटा दुईटा छोरा अथवा दुईटा छोरी भए दुईटा छोरा भए दुईटी छोरी भए पनि एउटा छोरा के छ अहिले छोरा छैनन् अब एउटा पायो भने छोरा पाइन्छ भुइँको बराबरी नभएदेखि फेरि छोरी पनि हुन सक्ने सम्भावना हुन्छ एकदमै ध्यान दिनुपर्छ दिनहरू हेराएर अब छोरा पाउन रहर ला भने श्रीमानसँग सल्लाह हो त लाज मान्ने कुरै होइन श्रीमानसँग सल्लाह गर्ने अनिखेरि दिनहरू हेराएर गर्भदान गर्ने त्यसपछि छोरो पनि हुन्छ आत्तिनु पर्दैन है
2: छोरी
0: अब छोरीको चाहिँ हेर्नु पर्यो अब अहिले हेर्ने भएदेखि फेरि फोन राखेर गरौँ नभए दिउँसो सम्पर्क गर्नु अहिले छुट्टी छु राधेश कार्यक्रममा यतिखेर भोजपुरबाट हुनुहुन्थ्यो कुलुङबाट रेडियो शङ्खुवा सभा सुनेर हामीलाई साथ दिनुभएको थियो हामी हरेक दिन आफ्नो अनि आफन्तहरूको बारेमा चर्चा अनि परिचर्चाहरू पनि गर्ने एउटा प्रयासमा लागिरहेका छौँ 98453 97658 र 98142 73601 सिधा रूपमा सम्पर्कमा भने तपाईँ आउन सक्नुहुनेछ यतिखेर कोही जिज्ञासु हुनुहुन्छ स्वागत गरिहाल्छु राधे राधे हजुर ए प्रभु राधे राधे
2: हजुर राधे राधे
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ इलामबाट इलामको कुन ठाउँमा हुनुहुन्छ हजुर यतिखेर
2: इलामको दक्षिण पर्छ होला हजुर यता
0: कुन ठाउँ ठाउँको नाम भनिदिनु न
2: ठाउँको नाम साफेगन भन्छ हजुर यो
0: साफेगन
2: नगरपालिका एकदम छ यो
0: ए अनि कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ नि त्यहाँ
2: हामीले
0: फिक्का लेखन सुन्ने गर्नु भएको छ
2: हजुर
0: अनि आज कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ
2: हजुर म भदाको बारेमा हेर्न आँटेको छु गुरु
0: भदाको घर कहाँ पर्यो
2: भदाको घर पनि इलामै पर्छ
0: कहाँ हुनुहुन्छ अहिले
2: अहिले उहाँ घर नै हुनुहुन्छ
0: कुन ठाउँमा घर भन्नु खोजे
2: घर चाहिँ उहाँको यति पशुपति पछाउ पर्छ
0: पशुपति त म पनि आइपुगेको छु नि त
2: हजुर पशुपतिदेखि यसो वरिपर्छ प्यान भन्छ खान्छ पशुपतिदेखि वरिपर्छ
0: अनि अहिले कार्यक्रममा आउनु भएको छ तपाईँ भदाको सबै कुरो कपीमा लेख्नु भएको छ कि छैन
2: हजुर सबै लेखिरहेछ हजुर
0: साल महिना गते समय भन्नु त
2: हजुर सबै छ 2041 साल
0: 41 साल
2: साउन 14 गते आइतबार बिहान 7:30 बजे
0: 7:30 जिल्ला चाहिँ
2: जिल्ला इलाम जिल्लै पर्यो
0: इलाम जिल्ला भदा हो अलिक धेरै माया लाग्छ भदाको 41 सालको भदा अब फुपूले चाहिँ हेराउनु भयो 80 सालको पहिलो पाउमा डिल्ली कुमार नाम आउँछ प्रतिपदाको दिनमा जन्म तिथि नक्षत्र राम्रै छन् अब राशि कर्कट पर्यो अब यो तपाईँको भदाको लागि पनि वैवाहिक जीवनमा दोष देखिन्छ सप्तम घरको मालिकमा अलिकति ग्रहमा दोष छन् होइन प्रेम फाप्ने कुरा परेको छैन, आमा र बुवाको राम्रो सम्बन्ध पनि हुँदैन भनेको तपाईँको भला भनेपछि दाजु भाउजूको पनि सम्बन्ध ठ्याक्कै मिल्दैन अरे हो?
2: होइन, सम्बन्ध मिल्छ हजुर, पहिले भाउजूलाई छोडेर लगिसके दाइबाले
0: भगवान्को घर जान्छ। नमिल्नु भनेको, नमिल्नु भनेको कि केही न्यू परेर झगडा गर्नु, कि केही न्यूले मृत्यु हुनु, कि केही न्यूले केही न केही, नमिल्नु भनेको राम्रो नहुनु त हो नि। मैले राम्रो छैन भनिरहेको छु, त्यस्तै गरी तपाईँको भलाको लागि पनि वैवाहिक जीवनमा त्यसै गरी अशुभहरू हुन सक्छ वैवाहिक जीवनमा।
2: हजुर, उहाँको केही समस्या हजुर, अथवा त सबै त राम्रै छ, अब अहिले देख्छ त अब के कस्तो हुन्छ हजुरले भनिदिनु। उहाँको विवाह हुन सकेको छैन अहिलेसम्म, अब 41 वर्षको भएन, उहाँको बिहे भएको छैन, मुख्य चाहिँ हेराउन खोजेको मैले।
0: अब तपाईँलाई ग्रह शान्ति गर्दाखेरि दाँतबाट पसिना आउँछ, ग्रह शान्ति गर्नुहुन्न, 42 वर्ष हुनुभयो उहाँ, 41 होइन, अब उहाँ अहिले 42 वर्ष हुनुभयो। अब ग्रहमा ग्रहै ग्रह छ, अहिले भद्रिका ग्रह चलेको छ तपाईँको, उहाँलाई चाहिँ अब अलिक पहिले मंगल थियो, अब 44 राहु पनि चल्दैछ, चिनामा अलिकति ग्रहहरू बिग्रिएका छन्। राम्रोसँग महामृत्युञ्जय चाहिँ जपहरू गराउने, पूजा पाठहरू गर्ने, आमा बुवाको शोक पनि पर्ने अथवा अशुभ हुने खालको युग छ, सबै कुराको शान्ति गराउनुपर्छ, पूजा पाठ गर्नुपर्छ अनि बल्ल राम्रो हुन्छ है। नवग्रहको जप गर्ने महामृत्यु, सुन न, नवग्रहको जप गर्ने महामृत्युञ्जयको जपहरू गराउने होइन, रुद्री चण्डी पाठहरू गर्ने, चण्डी पढ्दाखेरि चाहिँ सम्पुटक लाएर पढ्नुपर्छ यस्तो मान्छेलाई। सम्पुटक भनेको एउटा मन्त्रलाई दुईटा मन्त्रले बाँध्नुलाई सम्पुटक भन्नुहुन्छ क्या, सम्पुटक गर्नुभयो भने राम्रो हुन्छ।
2: उहाँहरूले चाँडै गराउनुहुन्छ, गरमसी शालिने जप गरे त्यस्तो जप जाप गराउनुहुन्छ, किराम लगाउनुहुन्छ, गरिरहनुहुन्छ गर्नले, तर अब अर्को त राम्रै छ भाइको, अब जागिर पनि छ राम्रो छ, पैसा पनि कमाएको छ राम्रो छ, सबै राम्रो।
0: मैले त राम्रो केही पनि देखिनँ, मैले त के भने आमा र बुवाको पनि सम्बन्ध राम्रो छैन, मिल्दै मिल्दैन भने त्यो पनि राम्रो होइन, आमा बितिसकेको राम्रो होइन। वैवाहिक जीवनमा राम्रो छैन भने बिहा भएको छैन त्यो पनि राम्रो होइन। सबैभन्दा ठुलो कुरो तपाईँलाई लाग्छ पैसा ठुलो कुरो हो, पैसा कमाएपछि राम्रो छ भन्नुहुन्छ तपाईँहरू, जबकि जिन्दगी अधुरो वैवाहिक जीवन भएन भने, न गृहम गृहम इत्याहो गृहिणी गृहम उच्यते, जुन घरमा गृहिणी छैनन् त्यो घर अधुरो हुन्छ भनेर शास्त्रले लेख्छ। त्यो घर घरै हुँदैन उसको, अब त जहाँ गृहिणी हुन्छ त्यो घर हुन्छ, कि जानु पर्यो आश्रममा सन्यासी भएर होइन, नभए यसलाई राम्रो भन्न मिल्दैन। राम्रोसँग शान्ति गराउनु, केही पनि शान्ति भएन, कुन गुरुले गर्नु मलाई थाहा छैन है। अनि यसको लागि महामृत्युञ्जय जप अनि नवग्रहको जपहरू सम्पूर्ण चण्डी पाठहरू गरेर अगाडि बढ्नु भयो भने बिहा 1 वर्षभित्रमा ग्यारेन्टी पक्का हुन्छ।
2: अनि गुरुदेव अनि के गर्नु, उहाँलाई अब केटी पनि दिन्छन् तर बाहुनका छोरी चाहिँ हुँदैन, खालि छेत्रीका छोरी जयसीका छोरी मात्रै
0: बाहुनका
2: छोरीदेखि अरू बिहे नगर्ने भनेर बस्नु भएको छ होइन, जयसी बाहुन र छेत्रीका भन्दा चाहिँ भन्छ कि उपाध्य बाहुनकै गर्ने
0: हो
2: हजुर,
0: अब एकचोटि राम्रोसँग शान्ति गर्नु, पूजा पाठ गर्नु हुन सक्छ, नभएदेखि विवाहमा दोष लागेको नभए त्यस्तै ल्याएर पनि दोष कटाउनु पर्छ। मैले के भने वैवाहिक जीवनमा राम्रो छैन भने, नराम्रो भनेको अब अन्तर्जाति बिहे गरे पनि भयो, अब यो मान्छेले पहिले आफ्नो जात बिहे गरे बिग्रिन सक्थ्यो, डिभोर्स पनि हुन सक्थ्यो, सबै राम्रोसँगको अन्तर्जाति भन्नाले क्षेत्रीय राई मगरसँग बिहे गर्दाखेरि पनि चिना मिल्छ भने गर्दा हुन्छ। ग्रहमा त वैवाहिक जीवनमा राम्रो छैन भने, मैले बिग्रिने ग्रह छ, अफापको ग्रह छ, मैले त्यही अरू मैले के भनेको छु त, यसको बाबा आमाको गुरु मिल्दैन भने, यसको बिहामा राम्रो हुन्न भने, अरू त के मैले बोलेकै थिइनँ त, यो अहिले मैले भनेको सबै जप गर्दाखेरि 9 ब्राह्मण राखेर घरमा पाठ गराउनु पर्छ, त्यही सहीले छ। अनि 1 बाहुन ल्यायो, 2 ल्यायो, अनि सबै सक्नु भयो भने सबै ठाउँमा विश्वास मात्रै हुँदैन नि हजुर, ब्राह्मणले तपाईँ घरमा आएर 23,000 पल्ट जप गर्दा कति घन्टा लाग्छ कुरो बुझ्नु पर्दैन, कुरो बुझ्यो भने पण्डितजी थप्नु पर्यो, पण्डितजी थपेपछि पैसो लाग्यो, पैसा लानु हुँदा आउँछ यसो शङ्कर अन्डा बजाउँछन् जान्छन् भने यसो कहीँ हुन्छ त शान्ति, लुफुपामा भएन। राम्रोसँग शान्ति गर्नु, अरू धेरै कुराकानी गर्न, दिउँसो सम्पर्कमा रहनु होला, अहिले छुट्टिन्छु। राधे राधे। इलाम बाटो हुनुहुन्थ्यो, आज भोलि म अलिक छुच्चो भएर तपाईँहरूलाई प्याज पछि भन्न थालेछु है। भनेको नमानेपछि के अन्त अब गुरु गुरु गुरु भन्नुहुन्छ अनि फेरि यसो गरौँ न है भन्नु, ओ हो पैसाको लागि भन भन्नुहुन्छ। अब बिग्रेको छ तपाईँको, शान्ति हुन्छ तपाईँको, पैसा पाउँछ तपाईँको गाउँको ब्राह्मणले, मलाई फाइदा के त, मलाई त फाइदा छैन, म त निस्वार्थ प्रेम गर्ने मान्छे हो। तर तपाईँले भनेको त्यति हुन मान्दैनन्न भनेपछि धेरै कुरामा समस्याहरू हुन्छ। राम्रोसँग उन्नति र प्रगति गर्नको लागि तपाईँहरूले पनि सम्पर्कमा आउन सक्नुहुन्छ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर।
3: राधे राधे हजुर। राधे राधे।
0: देउता कुन जिल्लाबाट को बोल्दै हुनुहुन्छ, कुन गाउँबाट?
3: हजुर म इलाम जिल्लाबाट, इलाम नगरपालिका पाँचको मेरो घर, म आफ्नै बारेमा सोध्दैछु।
0: इलाम बसायो
3: बरबटे, बरबटे।
0: ए बरबटे है।
3: हजुर
0: यो बरबटे भनेको त उपर हो नि, के अरे फिकल र इलामको बिच होइन,
3: फिकल बरबटे होइन, इलाम बरबटे थियो। इलाम बरबटे हाम्रो गाउँपालिकै पहिला बरबटे थियो, अहिले इलाम नगरपालिका पाँच
0: भएको सुन्नुहुन्छ त।
3: किङ देव्यो किङ सुनिन्छ रमकबाट।
0: ए अहिले चाहिँ इलाम नगरपालिका भएको कि बरबटे?
3: हजुर अहिले इलाम नगरपालिका भएको, पहिला बरबटे गाविस थियो।
0: ए अनि आज भोलि रेडियो किङ एफएममा कार्यक्रम बजेको छ कि छैन?
3: बज्दैछ, म सुन्दैछु।
0: आज पनि सुन्नु भएको छ पक्का? हो
3: यो किङै जस्तो लाग्यो मलाई।
0: कति मिनट आज मात्र कार्यक्रम सुन्दै हुनुहुन्छ भन्नु त? ठिकै छ। अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
3: मेरै बारेमा। हजुर
0: अहिले आफ्नै बारेमा हेर्नुहुन्छ, साल महिना गते समय भन्नु त।
3: हजुर म 2019 साल वैशाख महिनाको 17 गते आइतबार,
0: 19 साल वैशाख महिनाको 17 गते आइतबार
3: बेलुका, अब त्यति बेला घडी थिएन हजुर, बाछा हुने बेला भन्थे, बेलुका 7:30-8 बजेको
0: तपाईँको घरमा, तपाईँको घरमा त चिना छ नि लामो पाठमा लेखेको होइन?
3: हजुर
0: हो, त्यो चिनालाई ट्याक्क फोटो खिच्ने, मलाई मेरो फेसबुकमा वाट्सएपमा अब केमा हाल्न मन लाग्छ फोटो हाल्ने, अनि राम्रोसँग बुझिने हिसाबले हालेपछि यसको समय बार गते कति घडाए कति कति घडी कति पला सबै कुरा भनिदिनु पर्यो भनेपछि म यहाँबाट यहाँ बसेर खुइ खुइ त्यही काम गरिरहेको छु दिनैभरि। तपाईँ आज पनि तपाईँले मलाई काम दिनु पर्यो, अलिक छुट्टिन्छु। राधे श्याम
3: भनिदिन्छु,
0: अहिले भनेर मिल्दैन क्या, चिना हेर्नुपर्छ त्यहाँ है, अहिले छुट्टिन्छु ल। खोइ त समय भन्नु सिधै समय, अब तपाईँ त चिना पढाउँदै त कार्यक्रम बन्द त म लु अहिले छुट्टी ल, त्यो सबै कुरा हेर्नलाई मलाई दिउँसो सम्पर्क गर्नु। राधे राधे।
3: राधे राधे हजुर। राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो लामबाट, मान्छेहरू अलिकति दुःख गर्न नचाहेको हो कि 1% पनि मान्छेले सङ्घर्ष गर्न चाहँदैन क्या, यति सुकिन भइदिए सोकिन भनिदिए भइदिए मान्छे अलिकति त कम्ती यसो ख्याच फोटो खिच्दा ठ्याक्क त हालिदिनु न हो, अनि एउटा म्यासेज लेख्नु त, यो चिनाको लागि साल महिना गते समय मैले थाहा पाइन, मलाई भनिदिनु पर्यो भन्नु त, कति सजिलो हुँदो रहेछ। अनि त्यहाँ हजुरको आफ्नो पनि फोन नम्बर पनि छोडिदिनु, कहिले काहीँ त्यहाँ फोटोहरू बुझिएन भने तपाईँलाई फोन गरेर फोटो बुझिएन यसो त भयो भन्नु भन्छ। हामी साह्रै अल्छी गर्ने क्या, काम हराउँदा हराउँदै, अनि खेर अब त कार्यक्रममा बसेर चिनै पढ्न त कहाँ सकियो र होइन, कोही हुनुहुन्छ। फेरि पनि म उहाँलाई कार्यक्रममा स्वागत गरिरहन्छु, को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर। जय श्री कृष्ण।
4: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ अहिले?
4: म भोजपुरबाट।
0: आज रेडियोमा आज 1 घण्टाको समयमा एनसीएलमा फोन गर्ने मान्छे तपाईँ मात्रै हुनुभएको छ? एनटिसीमा लागेन?
4: लागेन गुरु।
0: है एनसीएलमा फुत्ते लाग्यो, अहिले कार्यक्रममा आउनु भएको छ, कुन ठाउँमा हुनुहुन्छ अरे?
4: भोजपुर जिल्ला।
0: कुन ठाउँमा भोजपुरको भनेको? झ्याउ पोखरीमा रेडियो सङ्घर्षमा घन्किरहेको छ होइन हजुर? अनि अहिले कार्यक्रममा कसको बारेमा हेर्न चाहनुहुन्छ?
4: मेरो पतिदेवको गुरु।
0: आहा कति राम्रो, लु त साल महिना गते सबै थाहा छ नि होइन, समय पनि 2032 साल
4: 32 साल
0: 3 र 2 32 होइन
4: हजुर
0: कुन महिना
4: फाल्गुन महिना
0: फाल्गुन महिना कति कति हजुरको आवाज एकदम कडङ कुडङ गरेर आएको छ फेरि एकचोटि कतै भनिदिनु त नातिकन
4: फाल्गुन महिनाको 3 गते आइतबार
0: कति बजे भयो जन्म
4: बिहान 9 बजे
0: ठ्याक्कै
4: हजुर
0: कुन जिल्लामा भयो जन्म
4: मोरङ
0: जिल्लामा भयो तपाईँको श्रीमानको नाम डेल कुमार अश्लेषा परे रहेछ है अश्लेषाले आमा पिर्ने अश्लेषा परेको छ पूर्णिमाको दिनमा जानु भएको रहेछ लग्नमा बृहस्पति छ लग्न स्थिति बृहस्पति अध्यापकको भव भन्छन् टिचर हुनुपर्ने मान्छे पढाउनु पर्ने मान्छे ज्ञानी हुनुपर्ने मान्छे धार्मिक क्षेत्रमा अगाडि बढ्नुपर्ने मान्छे के गर्नुहुन्छ अहिले भेटनरीमा अरूलाई ज्ञान दिने ट्रेनिङ दिने गर्नुहुन्छ टिचर भनेको स्कुलमा पढाउने मात्रै होइन नि हरेक ठाउँमा ज्ञान दिने मान्छे सिपवाला मान्छे राम्रो छ भाग्य अलिकति एउटा विश्वेक परा रहेछ सन्तान सुख छैन है हजुर भोलि एक्लै हुनुपर्छ अब छोराहरू छुट्टिन्छन् होइन अनि एक्लै एक्लै बसो अब अनि फेरि हामीलाई उल्टै गाली गरौँ मलाई सन्तान सुख छैन भन्नु थियो गुरुले छन् त मेरो छोरा भन छोरासँग एक दिन पनि कुरो मिल्दैन के सन्तान सुख हुनु सन्तान सुख भनेको त छोरासँग राम्रो भाव मिलोस् छोरीसँग राम्रो भाव मिलोस् होइन तपाईँ पनि अलि रोगी रोगी हुनुहुँदो रहेछ तपाईँको पाठी घरमा पेटमा समस्या छ एकदम सास गनाउने समस्या ग्यास्ट्रिकको समस्या के भएको छ तपाईँको श्रीमानको लागि त्यस्तो नराम्रो छैन अहिलेको अवस्थामा 51 वर्षको हुनुभयो अहिले 51 वर्षको उमेरमा राहु भन्ने ग्रह चलिरहेको छ राहु भन्ने ग्रहको शान्ति स्वस्ति पूजा पाठ गर्नु अरू केही गर्नु पर्दैन है
4: कति वर्षसम्म रहन्छ गुरु यो
0: अब यो राहु त्रिभागी दशा अन्तर्गतमा 56 वर्ष 8 महिनासम्म छ भने विंशोत्तरीबाट फेरि 56 वर्ष 10 महिनाबाट फेरि राहु सुरु छ 74 वर्षसम्म छ भनेको अब राहु लगभग लामै समयसम्म छ राहुको शान्तिहरू गर्ने राहुको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त
4: अहिले
0: छुट्यौ पूर्व दिशा राम्रो हुन्छ पहेँलो रङ राम्रो हुन्छ 8 अङ्क राम्रो हुन्छ है
4: राधे
0: राधे कार्यक्रममा हुनुहुन्थ्यो इलामबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी कार्यक्रमको लगभग अन्तिम भागमा छौँ अब कार्यक्रमको अन्तिम भागबाट तपाईँसँगबाट विदा लिनुपर्ने भइ नै हालेको छ दिनैभरि साल महिना गते समय मिलेको छैन भने सम्पर्कमा रहँदै गर्नुहोला भन्दै आजको लागि कार्यक्रमबाट ओझेल पर्छु तपाईँको दिन मंगलमय रहोस् राधे राधे।

0: यो हो संस्कार र संस्कृतिको सम्वाहक सनातन रेडियो नेटवर्क। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने

इरानद्वारा क्षेप्यास्त्र प्रहार र च्याम्पियन्स लीगमा म्यान्चेस्टर सिटी र रियल माड्रिडको विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 पहिरो खसेर थुनिएको किमरुङ खोलाको बहाव खुलेको छ। हिजो बेलुका पहिरो खसेपछि खोला थुनिएको थियो। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले थुनिएको किमरुङ खोलाको बहाव आज बिहान आफै खुलेको स्थानीय बासिन्दाबाट जानकारी प्राप्त भएको र पानी विस्तारै बग्न थालेकोले जोखिम केही घटेको बताउनु भएको छ। खोला थुनिएको क्षेत्र निकै विकट हुँदा बिहान 4 बजे त्यसतर्फ लागेको प्रहरी टोली अहिलेसम्म पुगिसकेको छैन। बरालका अनुसार टोली पुगेपछि थप जानकारी प्राप्त हुनेछ, तर अहिले खोला चाबिकको अवस्थामा आइसकेको स्थानीय बासिन्दाबाट जानकारी आएको उहाँको भनाइ छ। खोला थुनिएपछि गैराती किमरुङ खोला, मोती खोला र काली गण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्की, बाढ़ी पूर्वानुमान महाशाखा र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मोती खोला र त्यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेका थिए। थुनिएको खोलाबाट पानी 81 बगेको अवस्थामा कास्कीको नयाँ पुल, बिरेठाटी हुँदै पर्वत, स्याङ्जा र पाल्पाको नदी किनार बस्तीमा असर पार्न सक्ने अनुमान गरिएको थियो। किमरुङ खोला झिनोमा पुगेर मोती खोलामा मिसिन्छ, साथै यसको प्रभाव काली गण्डकी नदीमा समेत पर्न सक्ने अनुमान गरिएको थियो। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लु नगरपालिका 1 भम्लु खोला क्षेत्रमा सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। प्रहरी चौकी तल्लो डुंगेश्वरका अनुसार गैराती ठूलो सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध छ। डुंगेश्वरबाट कालीकोटका लागि छुटेका 5 तथा कालीकोटबाट सुर्खेतका लागि छुटेका 30 धेरै गाड़ी बाटोमै रोकिएका छन्। सड़क खुलाउन सड़क विभागसँग समन्वय गरिरहेको प्रहरीले जनाएको छ। पहिरोको जोखिम कायमी रहेकाले यात्रु तथा गाड़ीलाई सचेत हुन र आधिकारिक सूचना नआएसम्म यात्रा नगर प्रशासनले आग्रह गरेको छ। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराका अनुसार कर्णाली राजमार्ग अन्तर्गत कालीकोट खाँडाचक्र नगरपालिकाको पिली, शुभकालिका गाउँपालिकाको गगनी खोला र यस मोड़मा खसेको पहिरो हिजो दिउँसो हटाएपछि सड़क खुलेको थियो, तर गैराती दैलेखको सुक्खा पहिरोले सड़क फेरि अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा गएको भदौ 10 आएको विनाशकारी बाढ़ीको आज 15 दिन भएको छ। बाढ़ी लगत्तै प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार कार्य निरन्तर छ। अहिलेसम्म 13,396 जनाको उद्धार भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उद्धार गरिएका मध्ये 3,533 जनाले रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। 1,357 जनाको शव भेटिएको छ। तीमध्ये 98 शव नाकटपछि आफन्तलाई बुझाइएको छ। अझै 5,326 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुने मध्ये सबैभन्दा धेरै रसुवाबाट 2,860 र नुवाकोटबाट 1,981 जना छन्। बाँकी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन्। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापना लगायतका कामलाई तीव्र पारेको प्राधिकरणले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भोटेकोशी बाढ़ीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन आरडीएनए को विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन र विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद पश्चात दूर क्षति अनुमान ग्रेडको छुट्टा छुट्टै प्रारम्भिक मूल्याङ्कन बारेको छलफलमा उहाँले आयोग र विश्व बैंकका नेपाल प्रतिनिधिहरूलाई यथार्थ मूल्याङ्कन गर्न निर्देशन दिनुभएको हो। योजना आयोगले बाढ़ीले पुर्याएको भौतिक क्षति र मानवीय क्षतिको द्रुत तथा प्रारम्भिक चरणको आकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ। विश्व बैंकले भने क्षतिको प्रारम्भिक आकलन तयार पारेको छ। यी खाकाका प्रारम्भिक विवरणलाई यकिन गरेर साझा प्रारम्भिक प्रतिवेदन तयार पार्न हिजो अर्थमन्त्री वाग्लेले सरकारवालासँग छलफल गर्नुभएको हो। सामाजिक, उत्पादनमूलक, पूर्वाधार र अन्य क्षेत्रका रूपमा विभाजन गरी खाका तयार गरिँदैछ। सामाजिक क्षेत्र अन्तर्गत निजी भवन र संरचना, सार्वजनिक, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका पूर्वाधारमा पुगेको क्षतिको अध्ययन नतिजा समावेश गरिएको छ। उत्पादनमूलक क्षेत्र अन्तर्गत कृषि, मत्स्य, पशुपक्षी, वित्तीय र आर्थिक गतिविधिको मूल्याङ्कन भइरहेको छ। त्यस्तै जलविद्युत आयोजना र प्रसारण लाइन, घरायसी हरित ऊर्जाको उपयोग, सड़क, पुल, दूरसंचार, वातावरणीय स्वास्थ्य तथा सिंचाई एवं नदी व्यवस्थापनको कार्यलाई पूर्वाधार क्षेत्रका रूपमा मूल्याङ्कन गरिएको छ। बाढ़ीग्रस्त क्षेत्रमा थुप्रिएको भग्नावशेष र जोखिमयुक्त फोहोरको अवस्थालाई पनि चौथो क्षेत्र अन्तर क्षेत्रीय विषयवस्तुका रूपमा समावेश गरेर मूल्याङ्कन गरिएको छ। दुवै प्रतिवेदनलाई समेटेर सरकारले एक साझा आरडीएनए

0: प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ। नेकपा एमाले गएको वर्ष भदौ 24 गते भएको आगजनी तोडफोड लगायतलाई नवयुवाको प्रदर्शनमा भएको मानवीय क्षतिबाट उत्पन्न आवेग नभई सुनियोजित योजनाको परिणाम भएको दावी गरेको छ। भदौ 24 घटनाको एक वर्ष पूरा भएको अवसरमा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक विज्ञप्ति मार्फत भदौ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न समूहले घुसपैट गरी हिंसात्मक बनाएको दावी गर्नुभएको छ। क्रममा 19 युवाको ज्यान गएको उल्लेख गर्दै मृतक प्रति श्रद्धांजली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। एमालेका अनुसार प्रदर्शनमा घुसपैठपछि आयोजकहरूले कार्यक्रम स्थगित गरे पनि अन्य समूहले युवालाई ढाल बनाएर संसद भवनमा आक्रमण गरेको एमाले जनाएको छ। भीड़ नियन्त्रणको क्रममा प्रहरीको बल प्रयोगबाट युवाले ज्यान गुमाएका हुन्। वक्तव्यमा भदौ 24 गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न दलको कार्यालय सहित तथा अग्रजको स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडलाई एमाले नेपालको इतिहासकै कालो अध्यायका रूपमा चित्रण गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261, 596-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नुवाकोटको देवीघाटमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम अन्तिम चरणमा पुर्याएको छ। सड़क विभागको सहयोगमा 55 जना भन्दा धेरै नेपाली सेनाको टोलीले पुल निर्माणमा जुटिरहेका छन्। विदुर नगरपालिका 5 देवीघाट तादी नदीमा पुल निर्माण भइरहेको हो। यो पुलले देवीघाट र बेलकोटगढ़ी नगरपालिका 8 जिलिङ जोड्छ। बोटेकोशी नदीको बाढ़ीको बहाव तादीमा पसेर त्यहाँका 2 पक्की पुलमा क्षति गरेपछि नुवाकोटको बेलकोटगढ़ी हुँदै धादिङसँगको यातायात सम्पर्क टुटेको थियो। सम्पर्क सञ्जाल जोड्न एग्रोब्रिज निर्माण भइरहेको हो। यो पुलले 70 टन भार वहन क्षमता देख्न सक्छ। पुल निर्माणपछि देवीघाट र आसपासको बस्तीमा आवत जावत र यातायात सेवा सहज हुनेछ। आज मधेश प्रदेश, कोशी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई तथा बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँका खोला तथा नदी आसपासमा सावधानी अपनाउन मौसमविदको आग्रह छ। अहिले देशभर मनसुनी वायुको प्रभाव छ। गैराती पनि देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। अब विदेशको खबर। अमेरिकी सेनाले इरानका 5 तेल ट्याङ्करमा आक्रमण गरेको छ। इरानले पछिल्ला 2 दिनमा अमेरिकी युद्धपोतलाई 2 निशाना बनाएपछि जवाफमा ट्याङ्करमा आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले जनाएको छ। सेन्टकमका अनुसार ओमानको खाड़ीमा इरानको इस्लामिक रिभोल्युसनरी गार्डस कोरप्स आईआरजीसीसँग जोड़िएका 4 तेल ट्याङ्करमा आक्रमण गरिएको छ। अर्को ट्याङ्करलाई इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु नजिकै निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी आक्रमणपछि इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखाड़ालाई केन्द्रित गरेर क्षेप्यास्त्र प्रहार गरेको छ। जोर्डनले इरानबाट प्रहार गरिएका 20 18 क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ। बाँकी 2 क्षेप्यास्त्र भने मानिसको बसोबास नभएको क्षेत्रमा खसेका थिए। इरानले थप आक्रमण गर्ने चेतावनी समेत दिएको छ। अब खेल खबर। यूईएफए च्याम्पियन्स लीगमा म्यान्चेस्टर सिटी र रियल मड्रिडले विजय शुरूआत गरेका छन्। गैराती भएको खेलमा सिटीले एफसी पोर्टोलाई 2 तथा रियलले इन्टर मिलानलाई 2-1 हराउँदै नयाँ सिजनमा विजय शुरूआत गरेका हुन्। सिटीको जितमा 2 एर्लिङ हालानले गरेका हुन्। सिटीले 3 जोड़ेको छ। त्यस्तै रियल मड्रिडको जितमा किलियन एम्बाप्पे र फेडेरिको भाल भेद्रेले गोल गरे। इन्टरका लागि कार्लोस अगुस्टोले 1 फर्काए। अरू खेलमा एइके एथेन्सले लाक्स लिजलाई, एस्टन भिल्लाले क्लब ब्रुगलाई, बोरुसिया डटमनले भिल्ला रियललाई, रियल बेटिसले लिललाई हराएको छ। चारवञ्चन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पहिरो खसेर थुनिएको कास्कीको किमरूङ खोलाको बहाव खुलेसँगै जोखिम घट्यो। दैलेखको भम्लु खोला क्षेत्रमा सुक्खा पहिरो, कर्णाली राजमार्ग अवरूद्ध। भोटेकोशी बाढ़ीपछि अहिलेसम्म 13,396 जनाको उद्धार। बाढ़ीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन। नुवाकोटको देवीघाटमा सेनाले एक्रो ब्रिज चढ़ानको काम अन्तिम चरणमा पुर्यायो। देवीघाट सहित आसपासका बस्तीमा आवत जावत सहज हुने। अमेरिकाले 5 इरानी तेल ट्याङ्कमा आक्रमण गरेपछि तनाव। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा इरानद्वारा क्षेप्यास्त्र प्रहार। र च्याम्पियन्स लीगमा म्यान्चेस्टर सिटी र रियल मड्रिडको विजयी शुरूआत।
2: बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन सँगै बाघ झै।
4: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर भरबिया 98165-0672 98224-21679 र 98125-10349।
5: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
6: यही भदौ 27 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
6: यही भदौ 27 गते शनिबारको दिन
5: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442-55909 र 98442-97517।
7: केपी पोलिक्लिनिक भुरीगाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
6: यही भनौ 27 गते शनिबारको दिन
7: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बाथोकको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: सिकोसाको झोरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका एक झोरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भदौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भदौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैलार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-93301 सम्पर्क गर्न सकिनेछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छ।
1: अघि त बुझ्न खुब नाच्छु भनेको त जाउन त नाच
2: अब नाच्छु त भन्यो भन्नु आफूलाई भजन कीर्तन गर्न आउँदैन यो यहाँ मोडर्न नाच चाहिँ गर्न पाउँदैन यो खुट्टो चिलाएर है साक साक साक साक भइरहेछ यसो देखाइदिउँ कि क्या हो
1: जाउन त

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
1: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: यी भनौं 27 गते शनिबारको दिन
1: पेरी अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
3: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनसादी पसलमा जाने विचार गरेकी छु।
4: विजय सुनसादी पसलमा नै किन नि?
3: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
4: हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाली खरिद बिक्री पनि गरिन्छ।
3: विजय सुनचाली पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
4: प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाली पसल ठाकुरबाबा नगरपालिका 1 भुरी गाउँ बर्दिया। सम्पर्क नम्बर 98-84-63-858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यही भनौं 27 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यही भनौं 27 गते शनिबारको दिन
5: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
6: हो त नि, रेडियो टाइगर आयो।
0: यो हो रेडियो टाइगर 79.2 MHz। गर्जन सधैं बाघ झैं।

हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साविक बानियाभार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गताको सामुदायिक भवन मिति केही बदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन मिति बदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेडक्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-5450 वा 98045-9301 सम्पर्क गर्न सकिनेछ।

0: सिकोसाकोस भरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका एक भरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनेट प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए पो मारासे। म फेरि नमन शपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
1: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
1: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यही भदौ 27 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यही भदौ 27 गते शनिबारको दिन
1: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच।

0: थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
1: हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 3 मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। 12 बर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाधार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि 12 बर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा 12 बर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण सिएर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गताको सामुदायिक भवन। मिति यही भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण सिएर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन, गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण सिएर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेड क्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर, बगनाहा, जुटपानी, खैलार, गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण सेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण। मिति असोज 1 गते बिहिबार। र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया, नेउलापुर, गोदाना, कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-99-301 सम्पर्क गर्न सकिनेछ।

यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टूडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रसुवा बाढ़ीले पारेको प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन, विपद व्यवस्थापनमा सरकारले गरेको कामको राष्ट्रपा सभापति लामिछानेको प्रशंसा, हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको दावी, नेपालको धेरैजसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई, बाढ़ीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपील, विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि आजदेखि सुझाव संकलन शुरू, भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गर्ने भनाई, भूटानमा हिमनदी र हिमतालको 24 घण्टा निगरानी, जलवायु परिवर्तनको जिम्मेवारी लिन र सुरक्षाका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह, र जापानमा कृत्रिमानी वर्षाका कारण एसियाली खेलकुदका खेलाड़ीलाई सुरक्षित ठाउँमा सारियो। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले 3 सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल शुरू गर्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि सृजित परिस्थिति, समग्र खोज उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री शाहले छलफल शुरू गर्नु भएको हो। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री शाहले शुरूमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गर्नुभयो। प्रधान सेनापति सिग्देलसँगको छलफल लगत्तै प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधि सभा अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको छ। उपसमितिका सदस्यमा सांसद नरेन्द्र कुमार केरूङ, परशुराम तामाङ, डाक्टर पुष्पराज कण्डेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहनु भएको छ। समितिका सभापति डाक्टर कृष्ण हरिबुढा थोकीले उपसमितिले रसुवा बाढ़ीसँग सम्बन्धित र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज 2 गतेभित्र प्रतिवेदन पेश गर्नका लागि कार्यादेश समेत दिएको बताउनुभयो। उहाँले उपसमितिले रसुवा बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्त सम्बन्धी विषयमा अध्ययन गर्न कार्यादेश दिएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद व्यवस्थापनमा सरकारले देखाएको तत्परताको प्रशंसा गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले उद्धार, उपचार र राहतका लागि सरकारले सम्पूर्ण शक्ति परिचालन गरेको दावी गर्नुभयो। परम्परागत राजनैतिक चस्माले हेर्न नहुने उल्लेख गर्दै उहाँले हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको बताउनु भएको छ। यसैबीच भोटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई केवल प्राकृतिक विपत्ति मात्र भन्न नमिल्ने उहाँको भनाई छ। नेपाल जस्ता कम उत्सर्जन गर्ने देशहरूले नगरेको अपराधको सजाय भोग्नु परेको भन्दै उहाँले अब अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा जलवायु न्याय माग्नुपर्नेमा जोड़ दिनुभयो। प्रभावित क्षेत्रका बासिन्दाको अभूतपूर्व एकता र साहसको प्रशंसा गर्दै लामिछानेले बाढ़ी पीड़ितको पुनस्थापना र क्षतिपूर्तिका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। प्यासिफिक एसिया ट्राभल एसोसिएशन पाटाले नेपालको धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न आग्रह गरेको छ। बाढ़ी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगो नेपाल नै जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रमण रद्द नगर्न अपील गरेको हो। भदौ 10 गते आएको बाढ़ी मुख्यत भोटेकोशी र त्रिशुली नदी आसपासमा सीमित क्षेत्रमा मात्र केन्द्रित रहेकाले यसबारे पाटाले स्पष्ट पारेको हो। अहिले काठमाडौँ उपत्यका, पोखरा, अन्नपूर्ण तथा खुम्बु क्षेत्र, चितवन, लुम्बिनी र तराईका प्रमुख पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित अवस्थामा रहेको पाटाको विज्ञप्तिमा भनिएको छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका मुख्य आन्तरिक उडानहरू पनि नियमित सञ्चालनमा रहेका छन्। प्राकृतिक विपत्तिको खबरले पर्यटकहरूमाझ डर र अनुल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाइ छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यममा आएका समाचारका आधारमा प्रभावित नभएका गन्तव्यको भ्रमण समेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यहरूलाई नेपाल सम्बन्धी वेबसाइट ट्राभल एडभाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न समेत आग्रह गरेको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण संकलन शुरू गरेको छ। पाठ्यक्रमलाई समय सापेक्ष, व्यावहारिक, जीवनोपयोगी र प्रभावकारी बनाउने उद्देश्यले फिल्ड स्तरबाट सुझाव लिन थालेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको समक्षतामा गठित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका 7 टोलीले आजदेखि भदौ 30 गतेसम्म विभिन्न जिल्लामा पुगेर प्रत्यक्ष अन्तर्क्रिया गर्नेछन्। कार्यदल अन्तर्गतका 12 विषयगत समूहले 7 प्रदेशका 28 जिल्लामा पुगी शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ तथा पालिकाका प्रतिनिधिसँग सुझाव दिने कार्यक्रम रहेको छ। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणमा 28 जिल्लाको भ्रमणपछि 77 शिक्षा विकास तथा समन्वय इकाइ र केन्द्रको वेबसाइट मार्फत समेत सुझाव संकलन गरिनेछ। यो सम्पूर्ण प्रक्रिया तिहार अघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मन्त्रालयले भौतिक पूर्वाग्रहबाट टाढा रही फिल्डको वास्तविक अवस्था बुझेर भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गर्ने जनाएको छ। सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालय पालिका र विद्यालयसँगको छलफलबाट प्राप्त अनुभवलाई परिमार्जित पाठ्यक्रमको मुख्य आधार बनाइनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड पर्वमा युरोपेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरोपेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरोपेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: स्नेधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। खोटाङमा पहिलो पटक शुरू भएको स्वर्णबिन्दु प्राशन कार्यक्रममा पहिलो दिन 207 जना बालबालिका सहभागी भएका छन्। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको आयोजनामा बालबालिकाको शारीरिक तथा मानसिक विकास र रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने उद्देश्यले यो कार्यक्रम शुरू गरिएको हो। सरकारले जारी गरेको बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम संचालन निर्देशिका 2082 अनुसार 1 वर्ष पूरा भई 5 वर्ष ननागेका बालबालिकालाई यो औषधि खुवाइएको हो। प्रशोधित स्वर्ण भस्म, गाईको घिउ र महकको औषधीय मिश्रण थोपाका रूपमा आयुर्वेद स्वास्थ्यकर्मीको निगरानीमा खुवाउने गरिएको छ। स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सविन्द्र यादवका अनुसार बालबालिकालाई यो सेवा अब हरेक महिना उपलब्ध गराइनेछ। ज्वरो, झाडा पखाला, अजीर्ण वा रुगाखोरी जस्ता स्वास्थ्य समस्या भएका बालबालिकालाई भने यो औषधि नखुवाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। अब विदेशको खबर। हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि भूटानले हिमनदी र हिमताल विस्फोट जन्ने बाढ़ीको जोखिम न्यूनीकरण गर्न 24 घण्टा निगरानी र पूर्व सूचना प्रणाली संचालनमा ल्याएको छ। थिम्पू नजिकै रहेको मुख्य नियन्त्रण कक्षका टोलीहरूले उत्तरी हिमाली क्षेत्रका 600 भन्दा बढ़ी हिमनदी तथा हिमतालहरूको जलसतह निरन्तर अवलोकन गरिरहेका छन्। सन् 2011 संचालित यो प्रणालीमा सेन्सर मार्फत पानीको सतहमा असामान्य परिवर्तन देखिने बित्तिकै तल्लो तटीय क्षेत्रमा स्वत साइरन बज्ने व्यवस्था मिलाइएको छ। सन् 1994 पुनाचुङ नदीमा आएको बाढ़ीका कारण 21 जनाले ज्यान गुमाएका थिए। भूटानमा रहेका ताल मध्ये 17 वटालाई अत्यन्तै जोखिमपूर्ण मानिएको छ। मुहानमा रहेका मुख्य तालका बाँध भत्किएमा 5,30,00,000 घनमिटर भन्दा बढ़ी पानी तल बगेर ठूलो विनाश हुन सक्ने अनुमान छ। भूटानका प्रमुख हिमनदीविद कर्माका अनुसार त्यहाँका साना ठूला हिमनदीहरू प्रतिवर्ष 12-35 मिटरसम्म पछाडि हटिरहेका छन्। अब खेल खबर। जापानको नागायोमा भएको कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदमा सहभागी 100 खेलाड़ीलाई केही समयका लागि आफ्नो आवासबाट सुरक्षित ठाउँमा सारिएको छ। आउँदा दिनमा पनि वर्षा हुने पूर्वानुमान बीच केही खेल स्थलमा पानी चुहिएको विवरण सार्वजनिक भएको समाचार संस्था एएफपीले जनाएको छ। हिजो नागायोमा 1 घण्टामै झण्डै 104 मिलिमिटर वर्षा भएपछि नगर अधिकारीहरूले शहरका केही क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा जान आदेश दिएका छन्। नागायो पोर्ट अथोरिटीका एक अधिकारीका अनुसार गार्डन टियर क्षेत्रका काठका अस्थायी कन्टेनरमा बसिरहेका 100 खेलाड़ीहरूलाई पनि सुरक्षित ठाउँमा सारिएको थियो। यस वर्षको एसियाली खेलकुदमा खेलाड़ीहरू बस्न छुट्टै ठाउँ निर्माण गरिएको छैन। आयोजकले खेलाड़ीको आवासका लागि क्रूज जहाज, अस्थायी काठका कन्टेनर र होटलको व्यवस्था गरेको छ। एसियाली खेलकुदको औपचारिक उद्घाटन 1 सेप्टेम्बर 2019 हुने भए पनि केही खेल यसअघि नै शुरू हुँदैछन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रसुवा बाढ़ीले पारेको प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन, विपद व्यवस्थापनमा सरकारले गरेको कामको राष्ट्रपा सभापति लामिछानेद्वारा प्रशंसा, हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको दावी, नेपालको धेरैजसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई, बाढ़ीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपील, विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि आजदेखि सुझाव संकलन शुरू. भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गर्ने भनाई. भूटानमा हिमनदी र हिमतालको 24 घण्टा निगरानी, जलवायु परिवर्तनको जिम्मेवारी लिने र सुरक्षाका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह. र जापानमा कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदका खेलाड़ीलाई सुरक्षित ठाउँमा सारियो.
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz. गर्जन छ सधैँ, भाग छ.
7: सिकोसाकोस भरी गाउँको 9वाँ वार्षिक साधारण सभा सम्बन्धी सूचना. सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 1 भरी गाउँ बर्दियाको 9वाँ वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण हेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ.
8: साधारण सभा हुने मिति, समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया. मिति यही भडौ 24 गते.
7: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर. मिति यही भदौ 25 गते.
8: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा. मिति यही भडौ 26 गते.
7: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया. मिति यही भदौ 27 गते.
8: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया. मिति यही भदौ 30 गते.
7: सिर्जना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया. मिति यही भदौ 31 गते. र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया. मिति यही असोज 1 गते. साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनस प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ.

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही भनौ 27 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भनौ 27 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
2: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98 482 79 774।
4: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यी भदौ 27 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भदौ 27 गते शनिबारको दिन

हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साविक बानियाधार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गताको सामुदायिक भवन मिति केही बदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन मिति बदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेड क्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैडार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-99301 सम्पर्क गर्न सकिनेछ।

0: के तपाईँलाई दुनाका परि चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
1: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
2: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
3: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
4: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
5: यही भदौ 27 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित हुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
5: यही भदौ 27 गते शनिबारको दिन
4: दिइने सेवाहरू: गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।
6: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10 देखि 30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165076072 98224 21679 र 98125103349।

हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण सिएर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गताको सामुदायिक भवन मिति केही बदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण सिएर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 शाहीपुर गाउँ स्थित समिति भवन मिति बदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण सिएर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेड क्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैगार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण सेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेउलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण सेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-93-301 सम्पर्क गर्न सकिनेछ।

0: सिकोसाको भुरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनस प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही भदौ 27 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भदौ 27 गते शनिबारको दिन
0: दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यी भनौ 27 गते शनिबारको दिन
0: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोडीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बाँसोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दिया, सम्पर्क नम्बर 98463858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बात चाहिँ।
3: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ। सिकोसाकोस भुरी गाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: साधारण सभा हुने मिति, समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया, मिति यही भडौ 24 गते।
3: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर, मिति यही भदौ 25 गते।
4: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा, मिति यही भडौ 26 गते।
3: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया, मिति यही भदौ 27 गते।
4: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया, मिति यही भदौ 30 गते।
3: सिर्जना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया, मिति यही भदौ 31 गते। र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरी गाउँ बर्दिया, मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनट प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9883638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25औं वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औही गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन, गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 थोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर, बगनाहा, जुटपानी, खैडार, गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया, नेउलापुर, गोदाना, कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 9805-493-301 सम्पर्क गर्न सकिनेछ।

हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं। बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाधार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 वर्गताको सामुदायिक भवन मिति केही बदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 शाहीपुर गाउँ स्थित समिति भवन मिति बदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-9301 सम्पर्क गर्न सकिनेछ।

0: हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: भनौ 27 गते शनिबारको दिन
0: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साविक बानियाभार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण सिएर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बरगद्दाको सामुदायिक भवन मिति केही बदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण सिएर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन मिति बदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण सिएर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेड क्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुगपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण सेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेउलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण सेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-93-301 सम्पर्क गर्न सकिनेछ।

0: हो त नि रेडियो टाइगर आयो।
1: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज। गर्जन सधैं बाजे। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढ़ी र जलवायु न्यायबारे संसदमा रवि लामिछानेको विशेष सम्बोधन, विपदका बेला सर्वोच्च गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टीका टिप्पणी नगर्न आग्रह,
2: स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा शोक चौतारोमा तुच्छ टीका टिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिल्यै बन्द गरौं।
0: नेपालको धेरै जसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई, बाढ़ीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपील,
1: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव, आयल निगम मातहत उद्योग खोल्नुपर्ने देखिएको उद्योग मन्त्रीको भनाई, बजारमा उपभोग्य वस्तुको कालोबजारी बढ़ेको गुनासो, कार्यवाही गर्ने सरकारको चेतावनी,
3: जुन मूल्यमा उहाँहरूले खरिद गरेर ल्याउनु भएको त्यसैको मूल्यको आधारमा उहाँहरूले एमआरपी राखेको हुन्छन् र त्यही एमआरपी बेच्नु होला, एमआरपी भन्दा बढी बेच्न पनि कानूनी रूपमा दण्डनीय छ, हामीले कार्यवाही गर्नुपर्नेछ।
0: अत्यधिक तातो चिया वा कफीले अन्ननलीको क्यान्सर हुन सक्ने अध्ययनको निष्कर्ष सार्वजनिक, मन तातोको तुलनामा झण्डै 3 गुणा धेरै जोखिम,
1: र नेपाल भलिबल लीगमा अन्नपूर्णको लगातार तेस्रो जित, सोलुखुम्बुमा आयोजना हुने एभरेस्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता।
4: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2165-96-617,
4: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
6: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टी बफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले विपदका बेला सर्वोच्च गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टीका टिप्पणी र कटाक्ष नगर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै सभापति लामिछानेले शोक र पीड़ामा रहेका नागरिकको स्वाभाविक आक्रोशलाई सामाजिक सञ्जाल वा चोक चौतारोमा होच्याउने काम आजै र अहिले बन्द गर्न आग्रह गर्नुभयो। उहाँले विपदमा परेका नागरिकलाई दुर्व्यवहार गर्नेहरूमाथि कड़ा कार्यवाही गर्न सरकारसँग माग समेत गर्नुभएको छ। वक्तव्य मात्र जारी गरेर नपुग्ने भन्दै उहाँले राज्य पीड़ितको पक्षमा साँच्चै उभिन्छ भन्ने कुरा व्यवहारमै देखाउन सरकारलाई आग्रह गर्नुभयो। साथै उहाँले राष्ट्रपतिका कुनै पनि सदस्य वा पदाधिकारी नागरिकलाई होच्याउने वा साइबर बुलिङ गर्ने काममा संलग्न पाइए पार्टीले कड़ा कार्यवाही गर्ने चेतावनी दिनुभएको छ।
2: यही रोसमबाट म सरकार र दलका सम्पूर्ण शुभेच्छकहरूलाई एउटा गम्भीर अपील गर्न चाहन्छु। यो महाविपदको समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा शोक चौतारोमा तुच्छ टीका टिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिलेै बन्द गरौं। पीडामा रहेका नागरिकमाथि कतैबाट यस्ता अमानवीय दुर्व्यवहार भएका छन् भने राज्य साँच्चीकै निर्मम छ र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाइदिनुहोला।
0: सभापति लामिछानेले नागरिकको आक्रोश सुन्नु र उनीहरूको आँसु पुछ्नु नै साँचो राज्य सत्ता भएको भन्दै विपदमा परेकाहरूको आँसु पुछ्न र आशा बगाएका प्रति कटाक्ष गर्नलाई कार्यवाही गर्न आग्रह गर्नुभयो। उहाँले भोटेको सीमाएको बाढ़ी र त्यसले पारेको क्षति सामान्य विपद मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनको गम्भीर असर भएको उल्लेख गर्नुभयो। सभापति लामिछानेले हिमाली क्षेत्रलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन संसदबाट विशेष प्रस्ताव पारित गर्नुपर्ने माग राख्नुभयो। विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नेपालको भूमिका नगर्ने भए पनि त्यसको अत्यधिक मूल्य नेपालले चुकाउनु परेको भन्दै उहाँले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायका लागि दबाव बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले भोटेकोशी बाढ़ीबाट भएको क्षतिलाई अन्तर्राष्ट्रिय सहायता र हानी तथा नोक्सानी कोष मार्फत न्यायोचित सहयोग पाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने सुझाव दिनुभयो। साथै पीड़ितहरूलाई तत्काल राहत पुनर्स्थापना र दीर्घकालीन समाधानका लागि सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ।
1: यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढ़ी प्रभावितको तत्काल व्यवस्थापन, सड़क यातायात सञ्चालन र पुनस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा परराष्ट्र मन्त्री र पूर्वाधार विकास मन्त्रीसँग छुट्टा छुट्टै छलफल गर्दै उहाँले क्षतिग्रस्त संरचनाको पुननिर्माण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ़ाउन जोड़ दिनुभयो। सड़क यातायात सञ्चालनमा नेपालको क्षमताले नभ्याए ठूला बेली ब्रिज निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिन तथा जलवायु परिवर्तनका कारण नेपालले बेहोरेको क्षतिको क्षतिपूर्ति पाउन अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन पनि उहाँले सुझाव दिनुभयो। जवाफमा मन्त्रीद्वयले दशैं अघि नै सड़क यातायात सञ्चालन गर्ने र प्रभावितका लागि अस्थायी टहरा निर्माण सम्पन्न गर्ने गरी दिनरात काम भइरहेको जानकारी गराउनु भएको छ। साथै लामो बेली ब्रिजका लागि मित्र राष्ट्रहरूसँग आग्रह गरिसकिएको र सामग्री आउने क्रममा रहेको उहाँहरूले बताउनुभयो।
0: रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको आज 15 दिन खोज तथा उद्धारको काम चलिरहेको छ। अहिलेसम्म 1367 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। भेटिएको शवमध्ये 102 जनाको मात्रै पहिचानपछि आफन्तलाई बुझाएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 13,646 जनाको उद्धार भएको छ। उद्धार गरेका मध्ये 3,628 जनाले रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। अझै 5,132 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापना लगायतका कामलाई तीव्रता दिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
1: यस्तै प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा 7-सदस्यीय उपसमिति गठन गरेको छ। समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले उपसमितिले रसुवा बाढ़ीसँग सम्बन्धी र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज 2 गतेभित्र प्रतिवेदन पेश गर्नका लागि कार्यदेश दिएको बताउनुभयो। उहाँले उपसमितिले रसुवा बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्त सम्बन्धी विषयमा अध्ययन गर्ने कार्यदेश दिएको जानकारी दिनुभयो। बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले सरकारले रसुवा बाढ़ीपछि प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि विभिन्न प्याकेज र अन्तर्राष्ट्रिय सहयोग परिचालन अघि बढ़ाएको बताउनुभयो। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले 1-4 महिनाभित्र प्रारम्भिक पुनर्वहाली सम्पन्न गर्ने योजना रहेको बताउनु भएको छ। बैठकमा सांसदहरूले 3 तहका सरकारबीच समन्वयको कमी भएको, होल्डिङ सेन्डर अस्तव्यस्त रहेको र पूर्व तयारी फितलो भएको भन्दै आलोचना गरेका छन्।
0: यसैबीच बाढ़ीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बस्दै आएका परिवारका लागि सरकारले अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण शुरू गरेको छ। बाढ़ी प्रभावितको आवश्यकता र इच्छा अनुसार अस्थायी वा आवासको व्यवस्था गर्ने उद्देश्यले शहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा टोली खटाएर सर्वेक्षण थालेको हो। सर्वेक्षणमा प्रभावित परिवारको विवरण, घर पूर्ण वा आंशिक रूपमा क्षति भएको अवस्था, दिवंगत तथा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रय लिने वा भाडामा बस्ने परिवारको रूचि, जग्गाको उपलब्धता, स्थानान्तरणका सम्भावित विकल्प तथा खानेपानी र सरसफाई जस्ता आधारभूत आवश्यकताबारे जानकारी संकलन गरिनेछ। प्रमुख इन्जिनियर घिमिरेका अनुसार 1 होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण सम्पन्न गर्ने लक्ष्य रहेको छ। त्यसपछि होल्डिङ सेन्टर बाहिर रहेका बाढ़ी प्रभावित परिवारको पनि त्यही फारम मार्फत आवश्यकता मूल्याङ्कन गरिनेछ। सर्वेक्षणबाट प्राप्त विवरणका आधारमा प्रभावित परिवारको वास्तविक आवश्यकता पहिचान गरी अस्थायी आवास व्यवस्थापन तथा आउँदो पुनर्स्थापना योजना कार्यान्वयन गर्न सरकारलाई सहयोग पुग्ने अपेक्षा छ।
1: शिक्षा विभागले भोटेकोचीमा गएको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित पालिका र विद्यालयहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा बाढ़ीका कारण प्रभावित विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठन पाठन शुरू गर्नुअघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ। विभागले सम्बन्धित विद्यालय तथा स्थानीय तहलाई स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीसँग समन्वय गरी विद्यार्थीहरूको मनोसामाजिक अवस्था पहिचान गर्न अनुरोध गरेको छ। आवश्यकता देखेमा विद्यार्थीहरूलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराई उनीहरू नियमित कक्षा सञ्चालनका लागि तयार भएको सुनिश्चित गर्नुपर्ने विभागको भनाइ छ। विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सरकारवाला निकायबीच आवश्यक समन्वय गरी प्रभावित विद्यार्थीको शैक्षिक तथा मनोसामाजिक अवस्थालाई प्राथमिकतामा राखेर काम गर्न विभागले निर्देशन दिएको हो।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बजारमा बढ़िरहेको अभाव र मूल्य वृद्धिको अनुगमन बारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ी र जलवायु न्यायबारे संसदमा रवि लामिछानेको विशेष सम्बोधन, विपदका बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टिक्का टिप्पणी नगर्न आग्रह, बाढ़ी प्रभावितको तत्काल व्यवस्थापन, सड़क यातायात सञ्चालन र पुनस्थापनाका कामलाई तीव्रता दिन सरकारलाई राष्ट्रपति पौडेलको ध्यान आकर्षण, भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको आज 15 दिन, खोज तथा उद्धारको काम चल्दै लगायतका खबर प्रस्तुत गरे।
1: पेसिफिक एसिया ट्राभल एसोसिएशन पाटाले नेपालको धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न आग्रह गरेको छ। बाढ़ी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगो नेपाल नै जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रममा नपर्न अपील गरेको हो। भदौ 10 गते आएको बाढ़ी मुख्यत भोटेकोशी र त्रिशूली नदी आसपासका सीमित क्षेत्रमा मात्र केन्द्रित रहेको पाटाले स्पष्ट पारेको छ। अहिले काठमाडौँ उपत्यका, पोखरा, अन्नपूर्ण तथा खुम्बु क्षेत्र, चितवन, लुम्बिनी र तराईका मुख्य पर्यटक गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित अवस्थामा रहेको पनि पाटाको विज्ञप्तिमा भनिएको छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका मुख्य आन्तरिक उडानहरू पनि नियमित सञ्चालनमा रहेका छन्। प्राकृतिक विपदको खबरले पर्यटकमाझ डर र अन्वल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाइ छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह समेत गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यममा आएका समाचारका आधारमा प्रभावित नभएका गन्तव्यको भ्रमण समेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यहरूलाई नेपाल सम्बन्धी वेबसाइट, ट्राभल एडभाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न आग्रह गरेको छ।
0: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। कैयौं दिनसम्म लाइन बस्दा पनि ग्यास नपाएको उपभोक्ताहरूले बताएका छन्। एक सिलिण्डर ग्यासको 3,000 रूपियाँसम्म तिर्नु परेको र त्यो पनि सहज रूपमा नपाएको उपभोक्ताको गुनासो छ। साउनको शुरूदेखि नै अभाव शुरू भएकोमा पछिल्लो समय पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्थामा पुगेको हो। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि नेपाल ओइल निगमले आफ्नै मातहतमा ग्यास उद्योग खोल्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री कुमारीले 58 निजी ग्यास उद्योग रहे पनि निगमलाई सहयोग नगरेकाले आपूर्ति सहज हुन नसकेको गुनासो गर्नुभयो। ग्यास उद्योग सम्बन्धी कानून संशोधन गर्दा कर्मचारी तन्त्रबाट अपेक्षित सहयोग नपाएको उहाँको भनाइ छ। कालो बजारी नियन्त्रणका लागि आवश्यकता अनुसार कानून संशोधन र बजार अनुगमन गर्न उहाँले मन्त्रालयलाई निर्देशन दिनुभएको छ।
1: यसैबीच चाडपर्व नजिकै गर्दा देशको आपूर्ति श्रृंखला प्रभावित हुन थालेको छ। एकातिर पृथ्वी राजमार्गको धादिङको कृष्णभीरमा सड़क अवरूद्ध हुँदा काठमाडौँ उपत्यकामा आपूर्तिमा समस्या छ भने अर्कोतिर रसुवागढी केरेङ र तातोपानी नाका बन्द भएपछि रोकिएका कन्टेनरलाई कोर्ला नाकाबाट भित्र्याउन थालिएको छ। घुमाउरो बाटोको कारण देखाएर बजारमा सबैजसो उपभोग्य वस्तुको भाव अचाक्ली बढ़ेको छ। अहिले देखिएको सड़क तथा सीमानाका अवरोध लामो समय कायम रहे आपूर्ति श्रृंखलामा थप दबाव पर्न सक्ने चिन्ता छ। यस्तो बेला कालोबजारी बढ्छ। कालोबजारी हुन नदिन अनुगमनको काम कसरी भइरहेको छ भनेर साथी सम्झना महाजनले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक अनिल किरातीसँग कुराकानी गर्नुभएको छ।
3: अब हामीले पनि हेरिरहेका छौँ, अब हामीले काम भनेको चाहिँ अनुगमन मात्रै भएकोले गर्दाखेरि मूल्य वृद्धि पनि हामीले अब त्यो नियन्त्रण गर्ने भन्दा पनि हामी चाहिँ अब बिक्री वितरण चाहिँ तोकेको मूल्यमा पाएको छ कि छैन भन्ने एउटा कुरा हेर्छौँ, र अब जसले वितरण गर्ने हो उहाँहरूले सहज रूपमा वितरण गर्दाखेरि अब ठगिएको विषयलाई हामीले हेर्ने हो। कतै व्यापारीहरूले पसलेहरूले चाहिँ गलत नियतले अब बढी मूल्यमा बेचेको छ भने उहाँलाई कारवाही पनि गर्ने हो हाम्रो काम होइन। ग्यास र चिनीमा अलिकति समस्या चाहिँ यतिखेर आपूर्ति व्यवस्थामा थोरै समस्या र ढुवानी समस्याले गर्दाखेरि देखिएको छ भन्ने चाहिँ हामीले हाम्रो बजार अनुगमनबाट निष्कर्ष निकालेका छौँ।
14: ग्यास त पाउनै छाडेको अवस्था पनि छ, सबैतिर पसलहरूमा हेर्ने हो भने रित्तो सिलिण्डर नै उपलब्ध छ भनेको अहिले जुन यातायातको समस्या मात्र एउटा कारक हो कि यो आपूर्तिमै समस्या देखिएको छ त? अहिले यहाँको निगरानीमा के देखियो?
3: हाम्रो निगरानीमा नेपाल आयल निगम कर्पोरेसनसँग हामीले समन्वय गर्दाखेरि उता आयात गर्ने विषयमा चाहिँ आपूर्तिमा अलिकति त्यस्ता समस्या देखिएको छैन, अब आपूर्ति भइरहेकै छ। तर यो पहिला चाहिँ अलिकति हाफ सिलिन्डरबाट फुल सिलिन्डरमा ल्याउँदाखेरि वितरण प्रणाली व्यवस्थापकीय समस्या देखिएको भन्ने हामीले अनुभूत गर्यौं। सबैको घरमा सुरुमा हाफ सिलिन्डर थियो, पछि उहाँहरूलाई फुल सिलिन्डर बनाउनको लागि आफ्नोमा भएको घर सबै सिलिन्डरलाई चाहिँ फुल बनाउने भन्ने उद्देश्यले सबै एकैचोटि मार्केटमा सिलिन्डर निस्किँदाखेरि चाहिँ एकैचोटि अभाव जस्तो भयो र पछिल्लो समयमा फेरि यो विपदले अलिकति बाटोमा समस्या भएपछि ढुवानी नआउँदाखेरि पनि काठमाडौँमा यतिखेर चाहिँ ग्यास अभाव देखिन्छ। तथापि अब बाटोबाट वैकल्पिक मार्गबाट पनि अब ग्यास लिइरहेको छ। त्यो एनओसीको रिपोर्ट अनुसार चाहिँ 3 दिनमा 88,000 भन्दा बढी सिलिन्डरहरू चाहिँ भित्रिसकेकोले गर्दाखेरि भोलि पर्सिदेखि चाहिँ त्यस्तो समस्या नहुने भन्ने चाहिँ जानकारी दिएको छ। हाम्रो अनुगमन गर्दा पनि तपाईँले भनेको जस्तै खाली खाली छ डिपोहरू, जति आउँछ उहाँहरूले तुरन्तै 1 घण्टा या 2 घण्टाभित्र नै बिक्री गरिहालेको अवस्था पनि हामीले प्रत्यक्ष रूपमै देखेका पनि छौँ।
14: अब चिनीको सन्दर्भ चाहिँ के हो? चिनी चाहिँ एकै किलोमा 20-30 रुपियाँ बढेको देखिन्छ बजारमा होइन।
3: यो चिनीको समस्या चाहिँ अब यो अलिकति हाम्रो उत्पादनसँग पनि जोडिन्छ। हाम्रो वार्षिक खपत चाहिँ हामीले चिनीको विश्लेषण पनि गर्छौँ, हामी हरेक महिना पनि गर्छौँ। अहिले हाम्रो छुट्टै विभागमा चाहिँ त्यही चिनीको मूल्य विश्लेषण र आपूर्ति व्यवस्थामा कसरी यस्तो भयो त भन्दाखेरि सामान्य एउटा अध्ययन गर्दाखेरि त्यसमा चाहिँ अहिले आन्तरिक हाम्रो वार्षिक खपत चाहिँ लगभग 3,00,000 मेट्रिक टन रहेछ, तर त्यसमा आन्तरिक उत्पादन 1,90,000 मेट्रिक टन जति र अपुग भनेको 1,00,000 मेट्रिक टन 1,10,000-20,000 मेट्रिक टन चाहिँ हाम्रो आयात गर्नुपर्ने, पहिला ल्याएको स्टकहरू सकिँदै जाँदा र यो दसैँ तिहार लाग्दै गर्दाखेरि अलिकति स्टक कम भएपछि चाहिँ बजारमा मूल्य जति पुरानो छ त्यो चाहिँ अलिकति बढीमा बेच्ने व्यवसायहरूको त्यो ध्याय देखियो र हामीले उहाँहरूलाई सकेसम्म त्यस्तो नगर्न अनुरोध पनि गरेका छौँ, कारवाही पनि एक दुई ठाउँ गरेका छौँ। भर्खरै अब खाद्य व्यवस्था कम्पनी लिमिटेड र साल ट्रेडिङलाई चाहिँ एउटा अनुमति प्राप्त गरिसक्नु भएको छ चिनीको आपूर्तिको लागि, थप चिनीको आपूर्तिको लागि ल्याइसकेपछि चाहिँ चिनीको समस्या पनि नहुने भन्ने चाहिँ हामीले जानकारी लिएका छौँ।
14: अब यो चाडपर्व नजिकै गर्दा अत्यावश्यकीय सामान चाहिँ उपलब्धता, त्यसको मूल्य लगायतकामा विभिन्न समस्याहरू आइरहेको छ होइन। व्यापारीहरूलाई चाहिँ यहाँले विशेष सुझाव चाहिँ के दिनुहुन्छ यतिखेर?
3: उहाँ आफै पनि एउटा उपभोक्ता हुन्छन्, एउटाको व्यवसाय भयो भने अर्को उपभोक्ता भएकोले गर्दा हामी सबै उपभोक्ता हो। त्यसले गर्दा उपभोक्ताले चाहिँ तोकिएको मूल्यमा तोकिएको गुणस्तरको वस्तु तथा सेवाहरू सहजमा प्राप्त गर्नु उसको दायित्व पनि हुन्छ, अधिकारै हो। तथा अहिलेको विषम परिस्थिति, अब विपद पनि छ, अर्को चाहिँ चाडपर्व पनि आइरहेको अवस्था, उहाँहरूलाई अब त्यो कालो बजारीको रूपमा, कृत्रिम अभावको रूपमा चाहिँ कहिले पनि नगर्नु, किनभने यसले हामीले पनि हामीलाई पनि अप्ठ्यारो छ यतिखेर, काम कारवाही गर्नुपर्ने पनि देखिएको छ। पहिला जुन मूल्यमा उहाँहरूले खरिद गरेर ल्याउनु भएको त्यसैको मूल्यको आधारमा उहाँहरूले एमआरपी राखेको हुन्छन् र त्यही एमआरपीलाई बेच्नु होला, एमआरपी भन्दा बढी बेच्न पनि अब अहिले कानुनी रूपमा दण्डनीय छ, हामीले कारवाही गर्नुपर्ने छ।
0: उहाँहरू वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक अनिल किराती, नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: बाढी र डुबानबाट बच्न के गर्ने?
16: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
15: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
16: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
15: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
16: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच के बाद डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग।
3: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
0: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण देशभरि विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका मुख्य प्रशासनिक निकायमा आगजनी एवं सत्ता फेरबदलको आज 1 वर्ष पूरा भएको छ। गएको वर्ष भदौ 23 गते जेएनजी आन्दोलन शुरू भएकामा 24 गते देशव्यापी आगजनी र तोडफोड भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएको थियो। त्यसदिन प्रधानमन्त्री सहित मन्त्रीहरू हेलिकप्टर चढ़ेर भाग्नु परेको थियो। अघिल्लो वर्षको घटनालाई सम्झदै प्रमुख राजनैतिक दलहरूले भिन्दा भिन्दै प्रतिक्रिया दिएका छन्। नेपाली कंग्रेसका सभापति गगन थापाले भदौ 23 र 24 गते भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कार्यवाही गर्न सरकारसँग माग गर्नु भएको छ। एक भिडियो सन्देशमा सभापति थापाले भदौ 24 गते आफ्नो घर समेत जलेको स्मरण गर्दै त्यस दिनको आफ्नो व्यक्तिगत पीड़ा भन्दा घटनामा ज्यान गुमाएका र घाइते भएका युवाको पीड़ा ठूलो रहेको बताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ 24 गतेको आगजनी र आक्रमणलाई देशलाई सर्वसत्तावाद र अराजकतामा पुर्याउने सुनियोजित योजनाको संज्ञा दिँदै राज्य दोहनका दोषीलाई कड़ा कार्यवाही हुनुपर्ने बताउनु भएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले युवाहरूको असन्तुष्टि जायज भए पनि 24 भदौमा भएको तोडफोड र लुटपाट प्रतिक्रान्तिकारी विध्वंस भएको भन्दै यसलाई इतिहासकै कालो दिन भन्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदले शान्तिपूर्ण प्रदर्शनमा हिंसा मिसाउने घुसपैठिया र आगजनीका मुख्य योजनाकारको निष्पक्ष उच्चस्तरीय छानबिन गरी कार्यवाही गर्न समेत माग गरेका छन्।
4: ललितपुरको सातदोबाटमा रहेको एन्फा कम्प्लेक्स परिसरमा निर्मित जेएनजी शहीदहरूको शालिग र स्मृति पार्कको अनावरण कार्यक्रम स्थगित भएको छ। शहीदका परिवारजनले निर्माण गरेका शालिगहरूमा शहीदको अनुहार मेल नखाएको भन्दै तीव्र असन्तुष्टि जनाएपछि आज उनी भनिएको उद्घाटन कार्यक्रम स्थगित भएको हो। गएको वर्ष भदौ 23 र 24 गतेको आन्दोलनमा ज्यान गुमाएका 45 जना शहीदको सम्झनामा अन्तरिम सरकारको निर्णय अनुसार पौडी पोखरी परिसरको 2 रोपनी जग्गामा पार्क र शालिगहरू निर्माण गरिएको थियो। कार्यक्रममा गृहमन्त्री सुदन गुरूङ, पूर्वधारमन्त्री सुनिल लम्साल लगायतका नेताहरू पार्क उद्घाटनका लागि पुगिसक्नु भएको थियो। तर औपचारिक अनावरण अघि पर्दा उघारेर हेर्दा 24-25 वर्षका युवाको शालिग 45 वर्षका जस्ता देखिने बनाएको र काममा गम्भीर हेलचेक्राई भएको भन्दै आफन्तहरूले आपत्ति जनाएका थिए।
5: सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश तोलेन्द्र शमशेर जबरा विरूद्ध दायर रिट निवेदन खारेज गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट खारेज गरेसँगै जबराले पेन्सन पट्टा लगायतका सुविधा पाउने बाटो खुलेको छ। महाभियोगका कारण निलम्बित अवस्थामै अवकाश पाएका जबराले अहिलेसम्म पेन्सन पट्टा लगायत कुनै सुविधा पाउनु भएको थिएन। अन्तरिम आदेशका कारण जबरा अहिलेसम्म निलम्बित अवस्थामै हुनुहुन्थ्यो। यससँगै जबराले पूर्व प्रधान न्यायाधीशका रूपमा पाउने पेन्सन पट्टा लगायतका सुविधा प्राप्त गर्ने बाटो खुलेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारङ्गा सुवेदी र विनोद शर्माको संवैधानिक इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो।
4: गैरातीको भूकम्पले उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिकामा 2 संरचनामा आंशिक क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार लोमानथाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाई गैराती गएको 5.3 म्यागनिच्युडको भूकम्पले लोमानथाङ 3 फुवा गाउँको एक घरको छत्र पखाल भत्किएको छ। ढुङ्गा र माटोले निर्मित घरमा मानिस नबस्ने भएकोले मानवीय क्षति भने नभएको प्रहरी नायब परीक्षक रामचन्द्र तिवारीले बताउनुभयो। भूकम्पका कारण उपल्लो मुस्ताङमा ठूलो परकम्प महसुस भएको थियो। प्रहरीका अनुसार भूकम्पबाट लोमानथाङ 5 लोमानथाङमा रहेको छोदे गुम्बाको बाहिरी पर्खाल समेत भत्किएको छ। भूकम्पको धक्का महसुस भएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा घर बाहिर बसेका थिए।
5: नेपाल दर्पणमा अब विदेशको खबर। बेलायतमा भएको अनुसन्धानले धेरै तातो चिया र कफी जस्ता पेय पदार्थहरू नियमित पिउँदा अन्न नलीको क्यान्सरको जोखिम बढ़न सक्ने देखाएको छ। अनुसन्धानकर्ताहरूले झण्डै 10 लाख मानिसमा गरिएको यो अध्ययन यस क्षेत्रमा अहिलेसम्मको सबैभन्दा ठूलो भएको बताएका बीबीसीले जनाएको छ। मनतातो चिया र कफी पिउनेहरूको तुलनामा अत्यधिक तातो पेय पदार्थ पिउनेहरूमा क्यान्सरको जोखिम झण्डै 3 गुणा धेरै रहेको अध्ययनले पत्ता लगाएको छ। यद्यपि विशेषज्ञहरूले यस प्रकारको क्यान्सर हुने सम्भावना निकै कम हुने कुरामा जोड़ दिएका छन्। अनुसन्धानले 65 डिग्री सेल्सियस वा त्योभन्दा धेरै तापक्रम भएको कुनै पनि तरल पदार्थलाई अत्यधिक तातो र सम्भावित रूपमा हानिकारक भनी वर्गीकरण गर्छ। 9,77,282 जना मध्य उमेर समूहका पुरूष तथा महिला सम्बन्धी तथ्याङ्क अनुसार दैनिक 6 वा त्योभन्दा धेरै तातो पेय पदार्थ पिउँदा पनि जोखिम बढ़ाउँछ। इतलीमा पानी पूर्ण रूपमा उमालिसकेपछि तुरन्तै तयार पारिएको चियाको तापक्रम झण्डै 100 डिग्री सेल्सियस अर्थात पानीको उम्लने बिन्दु रहन्छ। यसलाई कपमा थन्याएपछि तापक्रम घटेर झण्डै 90 वा 95 डिग्री सेल्सियसमा झर्छ। पेय पदार्थ सुरक्षित तापक्रममा नआउन्जेल केही मिनट पर्खनु पर्ने अध्ययनले सुझाव दिएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। नेपाल भलिबल लिग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले तेस्रो जित हात पारेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले खप्तड फाल्कन्स दूरपश्चिमलाई 3-0 सोल सेटमा हरायो। अन्नपूर्णले पहिलो सेट 25-15, दोस्रो सेट 25-15 र तेस्रो सेट 29-27 जित्यो। यससँगै अन्नपूर्ण 4 खेलमा लगातार तेस्रो जित सहित 9 अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लेको छ। यस्तै खप्तडको यो लगातार 4थो हार हो। तालिकामा पुछारमा रहेको खप्तड अंकविहीन रहेको छ। प्रतियोगितामा अहिले बेलुकी 7 बजे कर्णाली शिवराज र काठमाडौँ रेड्स खेल्दैछन्। कर्णाली 3 खेलमा 8 अंक सहित तालिकाको शीर्ष स्थानमा छ। काठमाडौँ 3 खेलमा 5 अंक सहित 4थो स्थानमा छ। 6 वटा टोली सहभागी पहिलो संस्करणको एनभीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
5: र सोलुखुम्बु जिल्लाको मापे दुधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको एभरेस्ट भ्यू ट्रेल रेसले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। पर्यटन प्रवर्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड़ दिँदै आयोजना हुँदै आएको यो साहसिक दौड़ले फ्रान्सको विश्व प्रसिद्ध अल्ट्रा ट्रेल संस्थाबाट आधिकारिकता पाएको हो। अन्तर्राष्ट्रिय ट्रेल धावक संघले यस दौड़लाई 3 अंक प्रदान गरेको छ। मान्यता प्राप्त दौड़ पूरा गरेपछि धावकले दूरी र उचाइको कठिनाईका आधारमा अंक पाउँछन्, जसले विश्व प्रसिद्ध अन्य ठूला अन्तर्राष्ट्रिय दौड़मा छनौट हुन सहयोग पुर्याउँछ। नेपालमा आयोजना हुने मञ्जुश्री सिन्धुपाल्चोक र रन उकी जस्ता दौड़ प्रतियोगिताले यसअघि मान्यता पाइसकेका छन्। झण्डै 48 किलोमिटर लामो यो दौड़को उचाइ

0: अन्नपूर्णमा झण्डै तीन गुणा धेरै जोखिम
1: र नेपाल भलिबल लिगमा अन्नपूर्णको लगातार तेस्रो जित सोलुखुम्बुमा आयोजना हुने एभरेस्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता.
0: आजको नेपाल दर्पण सकिएको छ. प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं. उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं. नमस्कार.

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर सिकोसाकोस भरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका एक भरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनस प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही भदौ 27 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भदौ 27 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सँगै बाढ़।

0: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गोल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम
1: यति बेला साँझको 7 बजेको छ।
2: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर भरदिया 98-165-0-72 98-224-21-679 र 98-125-10-349।
3: हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 3 मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शिरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शिर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको

गाउँका सम्पूर्ण सिनियर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका चार वर्गताको सामुदायिक भवन मिति केही बदौ 30 गते मंगलबार ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण सिनियर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण सिनियर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेडक्रस भवन मिति भदौ 31 गते बुधबार ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुपानी खैदार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण सेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण सेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-99301 सम्पर्क गर्न सकिनेछ।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही भदौ 27 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भदौ 27 गते शनिबारको दिन
0: दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517। गर्जन्छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही भनौ 27 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज नै।

0: सिकोसाको भरि गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका एक भरि गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण हेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भदौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभाहल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभाहल ठाकुरद्वारा मिति यही भदौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सिर्जना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: दिदी, हजुरसँग सबै थोक छ त, तैपनि हजुर किन निराश हुनुहुन्छ?
2: हो साईली, छन त सबै थोक छ, छोरा छ, छोरी छ, घर परिवार छ, लाउन खान पुगिरहेकै छ, तर के गर्नु, मनमा शान्ति छैन।
1: किन, के भएर?
2: ठुलो मान्छे बनेर समाजमा राम्रो काम गरेर नाम कमाउने इच्छा छ, तर के गर्नु, बिहे गरेपछि यो कुरा मेरो लागि सम्भव भएन।

0: सूचना समाचार अनि मनोरञ्जन को साथी रेडियो टाइगर रेडियो टाइगर स्टूडियो टाइम यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया। हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 3 मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 वर्गताको सामुदायिक भवन मिति यही भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेडक्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैडार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-93301 सम्पर्क गर्न सकिनेछ।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही भदौ 27 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भदौ 27 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ता।

0: लागि सम्पर्क मोबाइल नम्बर 9842555909 र 9842597517।
1: सिकुसाको छोरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका एक छोरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भदौ 24 गते।
1: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
2: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भदौ 26 गते।
1: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
2: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
1: सिर्जना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनस प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

Yeah.

0: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो फुरिगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुकुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेसन हुने जानकारी गराउँदछ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा बाढीको विपदमा कतिपयले सरकारको आलोचना गरिरहँदा रासोपा सभापतिद्वारा सराहना।
1: हाम्रो स्रोत साधन र प्रविधिमा सीमितताहरू होला, तर हामीसँग भएको क्षमता सिप र कौशलको उच्चतम प्रयोग भएको छ।
0: सरकारी आश्रय स्थल महिला मैत्री नभएको बाढीबाट विस्थापितहरूको गुनासो।
2: नुहाउने ठाउँ छैन, अन्तै गएर
0: गत वर्ष ध्वस्त सरकारी संरचनाको पुननिर्माण चुनौतीपूर्ण अनि शेरबहादुर देउवाद्वारा राजनीतिक सक्रियताको घोषणा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी ठूलो संस्था एन्थ्रोपिकका अनुसन्धानकर्ताहरूले उक्त प्रविधिले मानवतालाई खतरा निम्ति आउन सक्नेमा चिन्ता लागेको बताएका छन्। एक पूर्व सहकर्मीको समर्थनमा पत्र लेख्दै एन्थ्रोपिकका अलाइनमेन्ट साइन्स लिड इभान हबिङ्गरले आगामी दशकभित्र एआईले हामी सबैलाई सिध्याउने सम्भावना 10% भन्दा बढ़िरहेको उल्लेख गरेका छन्। उनका अनुसार एआईको वर्तमान अवस्थाबाट कम जोखिम भए पनि त्यसले चाँडै एउटा बिन्दुमा सुधार ल्याउन सक्छ जहाँ मानव अस्तित्वमाथि खतरा निम्तिन सक्छ। यसअघि एन्थ्रोपिकका एक पूर्व कर्मचारीले मानवको अरू कुनै गतिविधिले यो तहको खतरा उत्पन्न नगराएको बताएका थिए। चीनको सबैभन्दा ठूलो मेसेजिङ सेवा विच्याटको स्वामित्व रहेको टेन्सेन्टले 1 अर्ब भन्दा बढ़ी प्रयोगकर्तालाई जोखिममा पार्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएकोमा अमेरिकी साइबर सुरक्षा कम्पनीलाई धन्यवाद दिएको छ। विच्याटको कल मार्फत केही सेकेण्डभित्रै एउटा मोबाइलबाट अर्को मोबाइलमा फैलिन सक्ने एआईबाट संचालित साइबर हमला गर्ने वर्म विकास गरिएको क्यालिफले जनाएको छ। एपमा रहेको सुरक्षा कमजोरी पत्ता लगाउन केही दिन मात्रै लागेकोमा सफ्टवेयर तयार गर्न 1 साता भन्दा बढ़ी समय लागेको अनुसन्धानकर्ताहरूले बताएका छन्। टेन्सेन्टले उक्त सुरक्षा कमजोरी अहिले समाधान भइसकेको जनाएको छ। युरोपमा आफ्नो सबैभन्दा ठूलो एउटा लगानीमा गुगलले फिनल्याण्डमा कम्तीमा 15 अर्ब डलर खर्च गर्न लागेको छ। उक्त लगानी गुगलको एआई महत्वाकांक्षालाई सघाउने डेटा सेन्टर र अरू डिजिटल पूर्वाधार निर्माणमा खर्च गरिनेछ। 2 वर्ष निर्माण कार्यमा मात्रै 37,000 जागिर सिर्जना हुने गुगलको अनुमान छ। गुगलकी प्रमुख लगानी अधिकारी रुथ फोराटले भनिन्, गुगलको यो दीर्घकालीन लगानीको घोषणाले फिनिस नेतृत्व, जनशक्ति र डिजिटल रूपान्तरण प्रतिको हाम्रो आत्मविश्वासलाई दर्शाएको छ। गुगलकी प्रमुख लगानी अधिकारी, चिसो वातावरण र तुलनात्मक रूपमा सस्तोमा बिजुली पाइने फिनल्याण्डमा पछिल्ला वर्षहरूमा डेटा सेन्टरहरूको निर्माणमा वृद्धि भएको छ। अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसालीका इजरायलीहरूद्वारा उत्पादित सामानमाथि प्रतिबन्ध लगाउने ब्रिटेन र युरोपेली मुलुकका कतिपय नागरिक तथा संस्थाहरू विरूद्ध इजरायलले थप कदम चालिरहेको छ। इजरायलका डायस्पोरा मामिला मन्त्रीले अक्सफाम र सेभ द चिल्ड्रेन लगायत संस्थाका प्रतिनिधिहरूलाई मुलुक प्रवेश गर्न नदिन सीमा सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। इजरायलले ब्रिटेनलाई इस्ट जेरुसलेममा रहेको उसको वाणिज्य दूतावास 30 दिनभित्र बन्द गर्न भनेको छ। र जल सुरक्षा सम्बन्धी ब्रिटिस संस्था युकेएमटीओले इरान तथा अमेरिका बीच पछिल्लो समय तनाव चुलिँदा थुप्रै व्यापारिक जहाजहरूमाथि हमला भएको जनाएको छ। उसका अनुसार एउटा जहाज ढल्किएको देखिएको छ जसमा पानी पसेको हुन सक्छ। अर्कोतर्फ इराकी अधिकारीहरूले 30 लाख ब्यारल इन्धन बोकेको एउटा ट्याङ्करको आगो निभाएको बताएका छन्। उक्त ट्याङ्कर इराकी जल क्षेत्रमा ड्रोन हमलामा परेको उनीहरूले जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले बाढ़ीले निम्त्याएको विपत्तिमा सरकारले गरिरहेको कामको प्रशंसा गरेका छन्। कतिपयले सरकारको सक्रियतामाथि प्रश्न उठाइरहेका बेला प्रतिनिधि सभाको आजको बैठकमा सभापति लामी छानेले विपदमा परेकाहरूको आक्रोश र असन्तुष्टिलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। संकटको घड़ीमा ऐक्यबद्धता देखाएको भन्दै उनले विपक्षी पार्टीहरूको प्रशंसा पनि गरे। सभापति लामी छानेको आजको सम्बोधन बाढ़ीले निम्त्याएको विपदमा केन्द्रित थियो, जसक्रममा उनले सरकारले गरिरहेका कामदेखि उठेका प्रश्न र आलोचनासम्मको चर्चा गरे। विपदमा राज्य कहाँ छ, के गरिरहेको छ भन्ने प्रश्न आफूले सुनेको बताउँदै उनले त्यसको जवाफ दिए।
1: राज्य यति बेला त्यो काहाली लाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ। राज्य यति बेला सर्वस्व गुमाएर खुला आकाश मुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको छाहारी बन्न रात दिन खटिएको छ। राज्य यति बेला भेलले बगाएका सड़क र चुडिएका पुलहरू मात्र होइन, विपदले टुटाएको नागरिकको तोड्ने प्रयास गरिरहेको छ।
0: उनले सरकारको बचाउ गर्दै भावी योजना बनाइरहेको पनि सुनाए।
1: राज्य यति बेला भविष्यमा फेरि यसको नियति कहिल्यै भोग्न नपरोस् भनेर बलियो पूर्व तयारी र सुरक्षित संरचनाको नयाँ खाका कोरिरहेको छ। र राज्य यति बेला आफ्ना सम्पूर्ण सीमा स्रोतहरूको अभाव र थकानलाई पछ्याएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ। हाम्रो स्रोत साधन र प्रविधिमा सीमितताहरू होलान्, तर हामीसँग भएको क्षमता सिप र कौशलको उच्चतम प्रयोग भएको छ।
0: लामिछानेले सरकारको आलोचना र उसलाई सच्याउन दिइने दबावलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए, तर विपदको क्षणलाई राजनीतिक लाभ र हानिको विषय बनाउन नहुने उल्लेख गर्दै उनले विपक्षी पार्टीहरूले देखाएको ऐक्यबद्धताको प्रशंसा पनि गरे।
1: विपत्तिका समयमा हामी सरकारको साथमा छौं भनेर विपक्षी दलका नेताहरूले गर्नुभएको उद्घोष केवल सामान्य अभिव्यक्ति होइन, एउटा ठूलो प्रतिबद्धता र परिपक्व राजनीतिक संस्कार हो। म खुला हृदयले उहाँहरूको प्रशंसा गर्न चाहन्छु।
0: उनले बाढ़ीलाई उनकै शब्दमा राष्ट्रिय महत्वको जलवायुजन्य विपत्ति घोषणा र क्षति र अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्न प्रस्ताव पनि राखेका छन्। अहिलेसम्म रसुवाको बाढ़ीमा ज्यान गुमाएका करिब 1370 जनाको शव फेला परेको अधिकारीहरूले बताएका छन्। हजारौं मानिसहरू विस्थापित हुन पुगेका छन्। तीमध्ये कैयौंले सरकारले बनाएको अस्थायी शिविरमा आश्रय लिइरहेका छन्। तर ती महिला मैत्री नभएको गुनासो सुनिएको छ भन्छन् नुवाकोटबाट शक्तिमाया तामाङ।
4: अधिकांश होल्डिङ सेन्टरहरू विद्यालय, क्लब भवन, होटेल लगायत स्थानहरूमा बनाएको छ। पारी त्रिशुलीमाथि कोलोनीमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएकी सुनिता तामाङले आफूहरू बस्दै आएको होल्डिङ सेन्टरमा समस्या नै समस्या रहेको बताइन्। होल्डिङ सेन्टरमा खानाको राम्रो सुविधा रहे तापनि आफूहरू बस्ने ठाउँमा सीमित शौचालय मात्र रहेकाले निकै समस्या खेप्नु परेको स्नेह तामाङले बताइन्। होल्डिङ सेन्टरमा पानीको अभाव, भीड़भाड़, जथाभावी रहेको फोहोरको कारण रुगाखोकी लगायत विभिन्न रोगहरू दिन प्रतिदिन बढ्न थालेको विपना लामाले बताइन्।
2: नुहाउने ठाउँ छैन मेन कुरा, हामी त अन्तै गएर बाहिर गएर नुहाउनु पर्छ, अनि त्यसपछि अब बस्ने त अब सबैजना दुई तिनवटा फ्यामिली हामी एक ठाउँमा कोचेर बसेका छौँ। मान्छे धेरै हुन्छ, बिरामी भइन्छ, औषधि खाने बस्ने त्यही मात्रै भइरहेको छ।
4: होल्डिङ सेन्टरमा भएको समस्या बारे जानकारी आए लगतै समाधानमा निरन्तर पहल गर्दै आएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए।
5: अलिकति केही समस्या पक्कै पनि यहाँ वारी भन्दा पारी छ नि, एनआईसेभेन्टी मार्फतै हामी 3000 भन्दा बढी मिटर पाइपहरू हामीले त्यहाँ पठाएर दुई गतिमा वाटर सप्लाईको लागि कदम चलिरहेछ, अब छिटो नै समस्या समाधान हुन्छ।
4: राहत वितरण तथा विभिन्न निकायबाट आएका स्वयंसेवकहरू त्रिशुलीमाथि कोलोनीमा पुग्न निकै कठिन भएको कारण अलि समस्या भएको सरकारी अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अर्को विषय, आज भदौ 24 गते गत वर्ष राज्यका सबैजसो प्रमुख अंगका भवनमा आगजनी भएको दिन राष्ट्रिय योजना आयोगले क्षतिको आकलन गर्दै 3 वर्षभित्र पुनर्निर्माण गर्ने बताएको थियो। के त्यो लक्ष्य अनुसारको काम भइरहेको देखिन्छ? साथी अशोक ढालले यो प्रश्न सोधेका थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई।
6: छैन त्यस्तो, अब निजी क्षेत्रहरूले अब आफै नै बनाएतिर दिए होइन, व्यक्तिका घरहरू पनि अब धेरै ठाउँमा आफै बनाइसकेका छन्। तर सरकारी संरचना अब सिंहदरबार अहिलेसम्म बन्न सकेको छैन, राष्ट्रपति भवन अगाडिको अवस्था त्यस्तै देखिन्छ। जुन हिसाबले पुनर्निर्माणको गति हुनु पर्यो त्यो चाहिँ देखिएको छैन। तर यसको लागि नयाँ सरकार आउने क्रम, विशेष परिस्थितिमा भएको आम निर्वाचन यी कारणले हुन सक्छ, तर पुरै पुनर्निर्माण चाहिँ भएको चाहिँ छैन।
7: त्यसका लागि यो आर्थिक वर्षमा सरकारले छुट्याएको बजेट पर्याप्त छ जस्तो लाग्छ यहाँलाई?
6: सबै तहको बजेटहरू प्रयोग गरियो भने हुन्थ्यो होला, तर अहिले सरकारसँग नयाँ चुनौती थपिएका छन्। सरकारको हरेक विकासका खर्चहरू रिभिजन गर्नुपर्ने अवस्था छ। सरकारले सायद पुनर्निर्माणलाई छुट्याउने बजेट पनि त्यही विकास बजेट अन्तर्गतै पर्छ। त्यस कारणले अब यो बाढीको क्षतिबाट अर्थतन्त्रमा ऊर्जा निर्यात बढाउने रेभिन्यू होस् भन्सारण आउने राजस्व होस् अथवा त्यहाँ आर्थिक गतिविधि चलायमान भए बापत आउने राजस्व होस् हाइड्रो पावर बढाउने रोयल्टी होस् पर्यटक बढाउने विदेशी मुद्रा होस् यो सबैमा असर परेको छ भनेपछि सरकारलाई आगामी दुई वर्ष तीन वर्षसम्म पुनस्थापन पुनर्निर्माण र निजी क्षेत्रको हौसला बढाउनेमा विभिन्न प्रकारका कर छुटहरू दिनुपर्ने अवस्था छ किनभने दुईटा छ एउटा जिन्जी आन्दोलनमा संसारभरि लगानीको माहौल बिगार्नमा ब्युरोक्रेसी र राजनीतिक नेतृत्वलाई आरोप लगाइने पनि नेपालमा जिन्जी आन्दोलनपछि त्यो तेस्रो आयाम चाहिँ थपिएको छ नेपाली समाज विशेष गरी युवा समाज चाहिँ निजी क्षेत्र मैत्री रहन्छ भन्ने देखाएको छ त्यति बेला र अहिलेको पहाडीको अवस्थामा र पहिलेदेखि सार्वजनिक ऋण बढी भएको अवस्थामा ऋण खोजेर विकास गर्नुपर्ने भएको हुनाले जहाँ अति आवश्यक छ जसले अर्थतन्त्रलाई चलायमान बनाउँछ जसले जनताको विभिन्न स्तर उकास्छ त्यहाँ मात्रै खर्च गर्न सक्ने अवस्था देखिन्छ यदि साँच्चै बुद्धिमत्ता तोडिन जाने भने त्यस कारणले केही संरचनाहरू पुनर्निर्माण पनि बनिन्छ
7: यो बाढीले गर्दाखेरि हाम्रो बजेट चाहिँ अझै अर्को क्षेत्रमा लगाउनु पर्ने भएर पनि यसलाई असर पर्न सक्ने यहाँले भन्न खोज्नुभयो
6: यो जुन अहिले क्षेत्रमा तहसमा एक प्रकारको प्रलयकारी बाढी गयो अब यो क्षेत्र जलविद्युतहरू भएका संसारको नाका आयात गर्ने पर्यटकीय यात्रा गर्ने होस् चाहे धार्मिक होस् चाहे पर्यटक ट्रेकिङको कुरा अनि त्यहाँको कृषि उत्पादन लगायतले देशको सबभन्दा चलायमान कोरिडोर मध्ये पर्छ होला यो यस्तो क्षेत्रमा गएको क्षतिले सरकारको राजस्वमा असर पर्नेको रोजगारीका अवसरमा असर पर्नेको हाम्रो विद्युत निर्यात गरेर रेभिन्यू जुन हामीले आमदानी गर्छौँ निर्यात मार्फत गएको वर्ष करिब 30 अर्ब झन्डै पुगेको थियो आगामी वर्ष अब यो निरन्तर बढेर हामीले दुई चार वर्षमा 1-2 खर्ब आमदानी गर्ने हाम्रो लक्ष्य थियो यी सबैमा अहिले यसले ब्रेक लगाएको छ अन्त जति स्थानीय तहहरू त्यो स्थानीय बजेटबाटै धेरै रिकभर भएका छन् होइन प्रदेशका संरचनाहरू पनि विस्तारै हुँदैछन् अब तर त्यहाँ सङ्घीय बजेटबाटै जाने हो यही राजस्व उठेकोबाट बाँध्ने हो तर यो सबै सरकारको आमदानी नै घटेपछि सार्वजनिक थप्तै निर्माण गर्ने हो त्यस कारणले जुन गतिमा हुन्छ भनेको त्यो नहुन सक्छ अहिलेको आर्थिक अवस्था फेरि भर्खरै विभिन्न बहसमा ल्याइएको छ सरकारी संरचनाका आकारहरू घटाउने कर्मचारी तन्त्रलाई सानो आकार बनाउने भन्ने विभिन्न कुराहरू छ यसले गर्दाखेरि एक वर्ष त पुनर्संरचना राहत वितरण पुनर्स्थापना र निजी क्षेत्रलाई मोटिभेसन गर्नु नै जान्छ
7: अबको पुनर्निर्माणको हाम्रो विधि चाहिँ के हुनुपर्छ गत वर्ष भदौ 24 क्षति भएका हाम्रा सम्पदा र संरचनाहरूको चाहिँ
6: सिंहदरबार पहिला भूकम्पमा भत्काउन थालिएको थियो त्यसलाई मैले बल्ल बल्ल रोकेको थिएँ त्यसलाई पुनस्थापना गरेर विशेष गरी हाम्रा संरचना त्यही मौलिक हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ अब त्यसमा आगो लाउन सक्ने विध्वंस गर्ने यो प्रस्तुति पनि सुरक्षा चाहिँ अपनाएर गराउनु पर्ने हुन्छ किनभने सरकारी संरचनालाई विभिन्न सुरक्षाको दृष्टिकोणले चाल राखेर त्यसको निर्माणको प्रविधि त्यसको सुरक्षा प्रबन्धक लगायत हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ
0: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल अशोक दाहालसँग कुरा गर्दै अन्तिम एउटा राजनीतिक प्रसंग नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक रूपमा आफू पुनः सक्रिय हुने घोषणा गरेका छन् जेएनजी आन्दोलनमा भौतिक आक्रमण बेहोरेका र त्यसपछि पार्टी सभापतिबाट विस्थापित गरिएका देउवाले आज एउटा कार्यक्रममा भने
8: साथीहरूलाई आफ्नो जिल्ला गाउँ सबै ठाउँमा भ्रमण परेका साथीहरू सबैलाई आफू आफ्नो पक्षमा ल्याउँदै म पनि अब छिटै नै देशभरि घुम्छु फेरि जनताको पक्षमा जाने विश्वास ल्याउँदै बिदा हुन्छु
0: विशेष महाधिवेशनबाट सभापति गगन थापा निर्वाचित भइसकेका छन् त्यससँगै दुई खेमामा विभाजित

हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।